0: 이제 하나도 가운데. 에오, 버스라는 거라. 아버지 가는 거서 빼서 빼간 거는 거서. 그래서 말 빼이 걸어와.
1: 아니.
0: 아마래.
2: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
5: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टुनर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध
9: खेतबारी जोत्न खोपाई गर्न ध्यान बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528282 साथै 98010-20895 मा मिसकल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ
11: नमस्कार
12: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
11: खै के भयो होला दीक्षितज्यू पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
12: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त

0: त्यही दात दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
0: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
5: आज मेरो जन्मदिन हो, याद त छ नि।
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
5: हजुर पनि ल आँखा बन्द गरे।
6: ल अब आँखा खोला त।
5: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पटलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
7: बन्जु तिमी त विदेश जान लाग्यो रे? हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी?
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि देश बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, समुद्र साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 43। नमुना

0: Mukunda Isle Farm Stores, Proprietor, Puran Kumar System, Anthanabe Besati, Bayasi Pera Satasi, Namuna Dutkunda Isle Farm Stores, New ISO Motor Parts and Suppliers, Sampuna Gadi Marmat Sumandi, Sua Uparaptasa, Na Sana, Takatula, Vinsuke Gadi, Marmat Karinsa, Samparka, Namuna Swesta, Anthanabe Besati, Tinababe Sinyasa, Chayalis. Namuna Dutkunda Isle Farm Stores, Sulu Dutkundi Nagarpalika Sat Garma, Thorbauda Sulu Kundi.
1: Baba, you have a Suzani Montana, and Zadini, right?
2: No, Kimon, something like
1: that. I know, it's the Zani Montana.
2: It's the Zani Montana.
1: मैले साइन्स को कन्टेक्ट गर्न सकिन सरले हुनुहुन्छ
2: ए कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले कालो भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्स को कन्टेक्ट गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थियो
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कोट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: नमस्ते म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: ए के भो दौडी दिइ पाइस त
5: हाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
6: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोगत खुम्बु नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सार्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्क पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239 0385260 मोबाइल नम्बर 9860321426 र 9841905549। न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कलरी स्कुल खुम्बु
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश। आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: What? आएर
6: नो दिदी सन्तोनी ढुक्क खोल्नुहोस् न
5: के भयो यति राति किन दिदी अर्की
6: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: नभन के भयो
6: आज घरमा कोही हल्लाको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आगो दिदी
5: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परी पठाइदिनु हुन्छ कि न ल अब दिदी नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
1: हो काकी के को सुगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब सुन्नुहोस् पूरा समाचार
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
9: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
9: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
8: मद्यपान र धूम्रपान सेवन नगरौं
9: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
11: देख्नु भएन औषधि हालेको
10: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन हो।
12: हेलो
11: हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
10: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
10: ल दिन त। हेलो, भन्नुहोस् त।
12: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
11: ए नानी, के भने रहेछ, के भयो बा?
10: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुप्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याबदास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
18: डाक्टर सिदेले भन्छौं छ हेन्दु

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु कुम्बु

नमस्कार पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 110.90 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म अंजु कार्के। सोले समाचारको शुरूआतमा मुख्यमुख्य खबरका पूर्णमा चौधरी तथा यागपालक कृषकलाई गोठ निर्माण सहयोग व्यावसायिक सामग्री वितरण सगरमाथा शिखरमा पुग्ने आरोहीको संख्या 900 नाग्यो 4 वर्ष कैद तोकेका सुनकुलुका फरार कार्की बौद्धबाट पठाउनमा वैदेशिक रोजगारबाट फर्केका लागि 7 दिने उद्यमशीलता विकास तालिम सम्पन्न सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला नीलम पौडेल काठमाडौँ फर्किन्। विभेद र कुप्रथाका लागि राज्यले महिलासँग औपचारिक माफी माग्नुपर्ने सांसद गुरूङको माग। खिजीगम्बाका सुभाष थिङले पहिलो पटक चुने सगरमाथाको चुचुरो फर्काई कुलवंश प्रतिष्ठान सोलुखुम्बुको दोस्रो अधिवेशन सम्पन्न। र सावक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा। अब समाचार विस्तारमा। सोलो दुर्कुण नगरपालिकाको पशु सेवा शाखाद्वारा 5 कृषकलाई गोठ निर्माण तथा सामग्री वितरण गरिएको छ। नगरपालिका र कृषकको संयुक्त लागत साझेदारीमा संचालित यस कार्यक्रम मार्फत स्थानीय चौधरी तथा यागपालक कृषक र विभिन्न कृषि समूहलाई आवश्यक व्यावसायिक सामग्री हस्तान्तरण गरिएको हो। वितरण गरेका सामग्रीहरूमा विभिन्न क्षमताका डिप फ्रिज, दाना पिस्ने मेसिन, पाइप तथा क्लाइन्टहरू रहेका छन्। जस अन्तर्गत टेन्ची बहुद्देशीय कृषि तथा पशु फार्म दाना पिस्ने मेसिन, डिप फ्रिज र चाँदनी बहुद्देशीय कृषि समूह, कृषक फार्म तथा सुके पोखरी बहुद्देशीय चौरी फार्मलाई डिप फ्रिज तथा पीके शेर्पा चौरी तथा ग्यागपाला कृषक फार्मलाई पाइप र पाइन वितरण गरिएको छ। उक्त सांगी वितरण समारोहलाई सम्बोधन गर्दै सोले रूपकुण्ड नगरपालिकाका मेयर नामगोल जाङ्गे शेर्पाले हिमाली क्षेत्रको मुख्य पहिचान र आर्थिक जीवन स्तरसँग जोडिएको याग तथा चौरी पालन व्यवसायलाई संरक्षण एवं प्रवर्धन गर्न नगरपालिका प्रतिबद्ध रहेको कुरामा जोड़ दिनु भएको छ। वहाँले परम्परागत रूपमा गरिँदै आएको यस व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउनका लागि नगरपालिकाले कृषकहरूसँगको लागत साझेदारीमा यो कार्यक्रम ल्याएको स्पष्ट पार्नु भएको छ। नगर प्रमुख शेर्पाले बजारमा मागको अनुसार दुग्धजन्य पदार्थको भण्डारण तथा प्रशोधन सहजता खप्नका लागि डिप फ्रिज तथा दाना पिस्ने मेसिन जस्ता उपकरण प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको छ। स्थानीय कृषकहरूको आर्थिक उपार्जनमा टेवा पुर्याउन र हिमाली भेगको रैथाने पेसालाई जीवन्त राख्न आगामी दिनहरूमा पनि नगरपालिकालाई स्थित प्रोत्साहनमूलक योजनाहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहण सिजनको हिजो सुमा 900 जना भन्दा धेरै आरोहीले सगरमाथाको आरोहण गरेका छन्। पर्यटक विभागका अनुसार हिजो सुमा आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका छन्। तर एकिन विवरण आउन बाँकी रहेको छ। यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागको आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल देव कोठाले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेबाट शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 गतेसम्म संचालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका थिए। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। वैदेशिक रोजगारी ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयबाट फरार भएको एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलु रूपकुण्ड नगरपालिका वडा नम्बर 11 तिमलाई घर भएका 53 वर्षीय लाल बहादुर कार्की रहेको जिल्ला प्रहरीकारले सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्की विरूद्ध इन्दिरा खड्का र बुद्धिमान खातीले वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दर्ता गर्नु भएको थियो। दुवैजनाको छुट्टा छुट्टै जाहेरीका आधारमा अदालतले उहाँलाई जनाई 2-2 वर्ष कैद र 2-2 लाख रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। यसरी दुवै मुद्दाको जम्मा गरी 4 वर्ष कैद र 4 लाख रूपियाँ जरिवाना तोकेपछि कानूनी कारभारबाट बस्न लुकी छिपे बस्दै आएका थिए। यसरी फरार भएका कार्कीलाई जिल्ला प्रहरीकारले सोलुखुम्बुबाट खटिएको विशेष प्रहरी टोलीलाई प्रहरी प्रभाव
समापन काठमाडौँको संयुक्त समन्वयमा जेठ 10 गते काठमाडौँ महानगरपालिका वडा नम्बर 6 बौद्ध स्थित लेखे छिपो बसी भएको अवस्थामा फेला पारे नियन्त्रणमा लिएको छ। सेलो दुतकुण्डा नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारबाट फर्केका नगरवासीलाई स्थानीय स्तरमै आन्तरिक रोजगारी प्रोत्साहन गर्ने उद्देश्यका साथ संचालन गरेको सात दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुको सभाहालमा संचालन भएको उक्त तालिम सोमबार सम्पन्न भएको हो। वैदेशिक रोजगारको सिलसिलामा कमाएको सिप अनुभव र उपजिल्ला आफ्नै देशमा सदुपयोग गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्यका साथ आयोजित एक विशेष तालिममा नगरभित्रका विश्वमा युवा तथा युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस तालिमको प्रशिक्षक अशोक कुमार शाहले गर्नुभएको थियो। तालिमका क्रममा प्रशिक्षक शाहले सहभागीहरूलाई नयाँ व्यवसाय कसरी शुरू गर्ने, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग कसरी गर्ने तथा व्यवसायिक योजना कसरी तयार गर्ने भन्ने विषयमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो। नेपाली ट्रान्स महिला निलम पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर काठमाडौँ फर्कनु भएको छ। गत शनिबार सगरमाथाको सफल आरोहण गरेसँगै उहाँ सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बन्नु भएको छ। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई ब्लू डायमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरूङ लगायतले भव्य स्वागत गर्नुभएको थियो। पत्रकारसँग कुराकानीमा उहाँले सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाका रूपमा आफ्नो परिचय बनाउन पाउँदा खुशी लागेको बताउनु भएको छ। उहाँले यस सफलताले सोसाइटीका अन्य सदस्यलाई पनि आफूले यस्ता साहसिक काम गर्न सक्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ। साथै उहाँले यस आरोहणलाई वर्षौंसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति तथा पहिचानको संघर्षमाथिको ठूलो विजयको प्रतीकका रूपमा लिएको जानकारी गराउनु भएको छ। ट्रान समुदायको आत्मसम्मान र पहिचानलाई विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएर उहाँले समाजमा एक इतिहास रच्नु भएको छ। नेपाली कांग्रेसकी सांसद तथा सोलुखुम्बुकी सांसद गीता गुरूङले विगतमा भएका संरचनागत विभेद र कुप्रथाका कारण महिलाले भोग्नु परेको पीड़ाप्रति राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने माग गर्नु भएको छ। प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै सांसद गुरूङले सरकारले दलित समुदायसँग माफी मागेर सकारात्मक शुरूआत गरेको भन्ने कदै अब महिलासँग पनि सीमा योजना गर्नुपर्ने बताउनु भएको छ। सांसद गुरूङले नेपाली इतिहासमा महिलाहरूले पुस्तौंदेखि विभेद, हिंसा र वंचितीकरणको सामना गर्नु परेको तथ्य प्रस्तुत गर्नु भएको छ। वहाँले सत्यप्रथा, बोक्सीको लाञ्छना, छाउपदी जस्ता कुप्रथा र नागरिकता तथा सम्पत्तिमाथिको अधिकारमा भएको विभेदका कारण महिलाहरू सधैं दोस्रो दर्जाको नागरिकको रूपमा रहनुपर्ने उल्लेख गर्नु भएको छ। ओखलढुङ्गाको किबिदममा गाउँपालिका वडा नम्बर 6 निवासी 23 वर्षीय सुभाष तामाङ थिङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्नु भएको छ। थिङ समुदायबाट पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी बनाउँदै उहाँले नेपालको झण्डा फहराउनु भएको हो। वेद प्रसाद तामाङका छोरा सुभाषले अघिल्लो वर्ष क्याम्पिनमासम्मको यात्रा तय गर्नु भएको थियो भने यस वर्ष यस 6 गते राति 11 बजेर 12 मिनट जाँदा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनु भएको हो। देशक्रमबाट 3 दिनको यात्रा तय गरेर शिखरमा पुग्नु भएका उहाँले सघे क्याम्प 2 र क्याम्प 3सम्म पुगिसकेका कारण यसपटकको आरोहण केही सहज भएको बताउनु भएको छ। अत्यन्तै कठिन परिस्थितिका बावजुद लामो संघर्ष र मेहनतका साथ सगरमाथाको सफल आरोहण गरी आफ्नो समुदाय किजिरेम्बा गाउँपालिका ओखलढुङ्गा जिल्ला र समग्र राष्ट्रको नाम उच्च राख्न पाएकोमा खुशी व्यक्त गर्नु भएको छ। भट्टराई कुल वंश प्रतिष्ठान सोलुखुम्बुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रतिष्ठानका निवर्तमान जिल्ला कार्य समिति अध्यक्ष हेमराज भट्टराईका अध्यक्षता तथा भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्र अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कुल वंशका विभिन्न प्रतिनिधि तथा स्थानीय समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। अधिवेशनले संस्थाका आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने मुख्य एजेण्डालाई सफलतापूर्वक टुंगाएको खुल्ला सत्र तथा सांगठनिक छलफलपछि सर्वसहमत रूपमा एकनाथ भट्टराईको अध्यक्षतामा 15 सदस्यीय कार्य समिति चयन गरिएको छ।
श्री विजयन नगरपालिका क्षेत्र विद्याका सम्पूर्ण विद्यालयमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने भएको छ। नगर कार्यपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै उक्त निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नेपाल सरकार मन्त्री परिषदको बहुमिति 2082 चैत्र 22 गतेको बैठकले शैक्षिक सत्र 2083 देशका सम्पूर्ण शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन शनिबार वा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोही निर्णयलाई थप व्यवस्थित एकरूपता कायम गर्न श्री भिजरन नगरपालिकाले पनि आफ्नो नगर क्षेत्रभित्र यसलाई अनिवार्य निर्णय लागू गराउन समेत आग्रह गरेको छ। नगर कार्यपालिकाको मिति 2083 जेठ 6 गते बसेको बैठकको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ भट्टराईले आग्रह गर्नु भएको छ। जिल्ला प्रशासन कार्य खोटाङले सेवाग्राहीको राहदानी घर घरमा पुर्याउन जिल्ला हुलाक कार्य खोटाङलाई जिम्मा दिएको छ। सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्य मार्फत उनीहरूको घरमै पुर्याएर विवरण वितरण गर्न नेपाल सरकारले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सोमबार जिल्ला हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो। गत वैशाख 15 गते पछि आवेदन दिएका 157 जना सेवाग्राही मध्ये 37 जनाको राहदानी घर घरमा पुर्याउन जिल्ला हुलाक कार्यालयलाई जिम्मा दिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ। कोशी प्रदेश सरकारले आगामी गणतन्त्र दिवसलाई 2083 तीन दिनसम्म मनाउन विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। मुख्यमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस 2083 मूल समारोह समिति गठन गर्दै प्रदेश सरकारले जेठ 14, 15 र 16 गते विविध कार्यक्रमका आयोजना गरेको हो। मूल समारोह समितिको पहिलो बैठकले गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति र आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकको तमान निर्देशन समिति गठन गरेको छ। सार्वजनिक तालिका अनुसार जेठ 14 गते प्रदेशका सबै मन्त्रालय र सरकारी कार्यालयमा सरसफाई गरिनेछ। सर्वसाधारणलाई पनि घर आँगन सफा राख्न अनुरोध गरिनेछ भने संचार माध्यमबाट गणतन्त्रको महत्वबारे अन्तर्क्रिया संचालन गर्ने साँझ दीपावली गरिनेछ। यस्तै 15 गते बिहान विराटनगरको शहीद रंगशाला गाडीबाट प्रभाव फेरि शुरू भई वीरेन्द्र सभागृह पुगेर विशेष समारोहमा परिणत गर्ने उल्लेख गरिएको छ। साबेक विजेता रोयल च्यालेन्ज बेंगलोर आरसीबी आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइम्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा प्रवेश गरेको हो। धर्मशालामा भएको खेलमा पछारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित विश्व ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अल्छिपे 93 रन बनाएका छन्। विराट कोहली र कुन्नार पाण्डेले सम्मान 43 रन बनाएका छन्। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19/3 बलमा 162 रनमा अल आउट भएको थियो। अवस्थ बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छ। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: सबै विशेषज्ञ आजकल आफ्नो युए बिहार पेटीको विगत तीन दशकदेखिको सुन्दर साथ यतिका पेटिन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला। यति कार्पेट कार्पेटको शीर्षा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जड बसालौं नेपाल सरकार विज्ञापन हो।
2: के भयो के को हल्ला खुल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सोचिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।

0: रत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भन्ने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ध्यान बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस्। म गतै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ त्यहाँतिर? सब ठिक ठाक?
3: खै के भन्नु होला दिक्षीज्यू, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
3: तुल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
6: हो र, के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुप कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको सेट दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: आफ्नो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाएर ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु हजुर विधानसु उपाधि पसलबाट हो नि विधानसु उपाधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनुका साथै

0: अदर अनुसारका गहनाहरू तपाईले खोजे र भनेकै समय भित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्तादी उदय सुनिभुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
1: बन्धु तिमी त विदेश जान लाग्यो रे। हो दिदी त्यति कहाँ बस्नु गरेर सुरु गरेको पैसा पनि चलेन। अहिले त घर चलाउनु साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु। अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थिएछ नि तिमीलाई। तिमी पनि विचार गर है, विचार गर। जानु नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, समुन्द साक्य 98 61 83 35 34, टेलिफोन 0 5 20 2340। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 0 46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुनि।

0: بابا من از استودنی منتینم از زنی میایی؟
1: نون کی بود؟ کی بود؟ چون که بانی؟
0: اوی نام اتیگه زنی منلینم
1: اتیگه بانی اونچا؟
0: مال ساینس کو خوامشه گرنه ساکینا سالی اتیگه اونچا
1: کورا کس کپرو؟ زنیرم باپلی تیمسان یه زنچو नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले एक्जाममा भन्नु साइन्सको कन्ट्रोल गर्न सकिन रे छर्ने पिक्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आरी राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कुन पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना किन क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुकियो
5: ए के भो दौडी पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सूर्य आसनले तयार पारेको सामाजिक सन्देश

0: സ്റ്റാർ കൊളോണിയ മുഖാസുരമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് സുമത് കുന്ദനഗർ പാലിക പാസ് വിഗത് ദിനെ ഗ്രാഹകർക്ക് വിശ്വാസ വൃത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളോണിയ തഥാ സ്വരമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാഹരുക സാധന സബൈ സുന്ദ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिटी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोवन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्चुनी तालछा वाल मिक्सर मोनी सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वाचिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बक्स पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860321426 र 9841905450 न्यू स्टार कलोरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सन्निरी सुनो
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्ने हुने बानी बसालन्
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्किएर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सम्झावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफूले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: को भाइ
7: दिदी
6: सन्तनी दुख गर्नुहोस् न। के भयो यति राति के लिएको दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ।
7: नभन के भयो
6: आज घरमा कोही ढुङ्गाको मन सोधेर तल्लो घरको माइला दाइले भागेर आज दिदी
7: माइला दाइले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ गरी पठाइदिनुहुन्छ कि
8: ल अब धेरै नलौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाँदा
3: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएन सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सुगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: नानी त भर्खर 17 की लागि हुँदैन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै छे त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: भेट काकी हजुरहरू त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो बिस दिन साथी घुमिहाल्छन् नि हिजो जानै बिहे गर्नुपर्छ त भेट काकी बिस वर्षमा पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूम्रपानका कारण आज मैले फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि नभने तिमीले भने म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो धूम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: औषधि हालेको
3: नौमा शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्नु?
4: एकैछिन त नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाम्रो त पऱ्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
3: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
3: हेलो, नमस्कार।
5: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
5: ए नानी, के भन्ने रहेछ? के भयो?
3: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
5: ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी दिऊं।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
0: अनलाइन ठगी बारे सचेत बनौं, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज हामी के विषयमा छलफल गर्छौं?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त, सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा। हो, अरू भन त,
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
0: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विवाह का लगी केटा रे केटी दुबई को सहमति भा
1: राम्रो जोड़ी छ दुबई जाना पढ़े लेखा र आफ्नो खुट्टा में उभिन सक्ने छ
0: यस्तो खुशी को बेला छ उनी वाला सम्झी सम्झिनी को फोटो खिच्नु पर्यो न
1: हो खिचौ खिचौ केटा केटी सबैको सामु खिचौ न
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
1: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
2: नेपाल सरकार विज्ञापन
3: नमस्कार सेनसेविका दिदी
1: नमस्कार नमस्कार दिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो मानि पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
0: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: एक इंगित रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।

0: चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
3: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर। अनि खाना कति खान्छ?
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भयो नि डाक्टर।
2: अनि के खानुभएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा भन्नुहोला जस्तो भएको छ डाक्टर साहब।
2: म तपाईँलाई औषधी दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हवस् डाक्टर साहब, हजुरले भन्नु जसरी गर्छ।
1: नेपाल सरकार विज्ञापन।

0: 모르니께.
1: 이렇다 러그띠 러그부 참어도 됐어 여름에 썩디나
0: 데리카 고스토 니브라크 와도 바도 가도 버리 가빈다도 바도 가도
2: I am a little bit of a problem. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा छैन
1: बाल बालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: आफ्नो हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपरेखाद्वारा जनहितमा जान सन्देश
3: सरकार आजका बाल बालिका भूमिका सदन
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ त्यसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
3: कहिलेकति बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
5: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव कर्का वा सुसचारो महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी विपद गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आईपी 1145 या प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
0: भर्ना म्याद यही फेस 17 गतिदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम पनि म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समय
0: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीय समूह, शिक्षा शास्त्र समूह,
1: कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई द सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज साबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
0: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन् वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन् लोकेशन कहाँ हो अंकल साबेल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउनु
3: सूचना सूचना सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोम गोर्खा फाउन्डेशनबाट स्कूल सब्सिडी प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम यही दिशा प्रश्न थप जानकारीका लागि सम्पर्क नम्बर 98-57-53-85 साथै सम्बन्धित विद्यालय पालिका तथा अर्जुन राई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुन राई डोङगोछा फाउन्डेशन खामखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वा महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या 1 प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा शीर्ष रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 दिउँसो 4 सम्पर्क मिति र स्थान यही सेठ 14 बिहान 11 दिउँसो 2 गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काशीर इन द क्लाउड स्मिता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप साथ मूल्यांकन को साधन समेत प्रयोग हो सकने तर लिखित चरण पार करने अन्य चरण में समावेश कराने दरखास्त दस्तूर एक हजार पांच पशु पिता मिली आवश्यक कागजात एसई व एसआलसी देखि मासिक योग्यता प्रमाण पत्र नागरिकता अनुभव भे सो प्रमाण पत्र को फोटोकपी दूर पर्थ्य दरखास्त विद्यालय में सूची दर्ता करना गारवास 2019@gmail.com में ईमेल कर पठा सकने थप जानकारी को लगी संपर्क नंबर प्रधान अध्यापक दिनेश सिंह तामाङ 9842 6353 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सर्कुलर लिडर छिरिङ तामाङ 9851 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय श्री दुखुन्द नगरपालिका साथ सुरु खुम्बु।

0: खट्टी मागा बैसा जाना लागो जाना बाचा खिरो पर्खोली नवावला
1: है ना एक अच्छा गीत गाउँदै कोता है नी
2: जापानी भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानी भाषा पढै नहुने रहेछ
1: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्नुहोस्

0: Raio Rádio Todo é
1: Fé Todo é Fé Esse é o Dasmalot Fui Megahertz Ujjwal Bhavishya Ko Lagi Shuru Abhiyan
2: Sanchit City FM The Studio Time
3: It's 9 a.m. We have 4 more widgets
1: I'm Jake Osama. New Star Digital Color Lab तथा Dwaramay Offset Press. Solu Dutun Nagar Palika 5 Solu Kumbu.
2: सबै भन्दा पहिले मुख्य मुख्य खबर आज आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा आज पनि तराई क्षेत्रमा तातो दिन केही ठाउँमा पानी पर्ने सम्भावना नदीको सिरबारीमा पहिरो खसेपछि बेन जोनसन सड़क अवरुद्ध विदेशबाट पनि बयान र बदपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश नैतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण 31 जनाको ज्यान गयो 40 जना घायल र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्यो नेपाल खबरमा अब पूरा खबर सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव राष्ट्रिय स्वतन्त्र पार्टीले आसुपामा चुनावमा गरेको वाचापत्र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो पर्सि जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री आज आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत गर्नुहुनेछ नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सोनम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभयो संघीय संसदले सांसदहरूको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री सरकारले र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराएको छ अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्रीहरू अर्थविदहरू विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ कानूनी सुधार संस्थागत उत्तरदायित्व समय सीमा डिजिटल ट्रेकिङ प्रत्यक्ष अनुगमन र पुनर्याम मापनलाई राज्य संचालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ झण्डै 2 तिहाईमा प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वागेले बजेट प्रस्तुत गर्नुहुनेछ संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम

सम्पूर्णमा महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ। अहिले नेपालमा पश्चिम बाहिर स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी मधेस बागमतीर गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ। मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा आज दिउँसो पछि पनि हावाहुरीको सम्भावना छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। मुस्तान हुँदै चीनको सीमामा कोरला नाका जोड्ने बेनी जोनसुङ कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानदेखि अवरूद्ध छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिंहबारीमा पहिरो खसेपछि 76 किलोमिटर

तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्राधिकरणले म्याग्दीका प्रहरी निरीक्षक सागर तिमल सिन्हाका अनुसार सड़क विभाग र बेन जोमसन कोरोला सड़क योजनासँग सम्बन्धित गरेर अवरूद्ध सड़क खुलाउने उपकरण परिचालन गरिएको छ। पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान वक्तव्य गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश श्री हरि भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान वक्तव्य गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वक्तव्य गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो।

0: वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा र नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिल गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकमले पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित बीस सहकारीका 10,000 रूपियाँ भन्दा कम बचत माग्दा भएका सामान्य बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रीय कोष स्थापना हुने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानून व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको 14 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको बुढा नम्बर 900 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, कास्कीको पोखरा महानगरपालिकामा पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सत्तापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गामध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सत्तापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठाएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायतका विशेष आर्जन भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिले विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय, सत्तापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन, विश्लेषण र परीक्षण गरी नियोग दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समयावधि तोकिएको छ। यसै गरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि 2 छुट्टा समिति पनि गठन गरेको छ।
3: अब विदेशको खबर। दक्षिणले लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल समरमानी, कोथरियात अल रुजू, हबूस, मारका र सारा लगायतका शहर तथा गाउँलाई निशाना बनाएर श्रृंखलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौं नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल इजबुल्लाह संघर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको संख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशल बनाउन सैन्य आक्रमणको तीव्रता बढ़ाउने घोषणा गर्नुभएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बाइमा सोभालमा खेल नेपाली

लाभ गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका दुईवटा टी ट्वेन्टी खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा छ देश सहभागी छन्। संघ एमा मलेसिया हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली

चारभन्दा भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपल्ट। नयाँ आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा, सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा कातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। नर्दीको सिरुबारीमा पहिरो खसेपछि जनजनसुन सड़क अवरूद्ध। विदेशबाट पनि बयान र वक्तव्य गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुन लाग्ने समय र आर्थिक स्रोत

गरेका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुने अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा

0: चील
1: मेरी चोर को काक
0: स्वच्छ सुंदर सुप्त प्रकृति
1: शांति र आनंद को अनुभूति
0: शहर
1: नजीक
0: स्वागत र आतिथ्य का लागि सदैं तत्पर
1: जुले अर्गानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट jhule.com.np सुनोदा मेरे कपड़ा पैकिंग कर दूं तो सैमजी को मिसेस लाई कैंसर उपचार कराऊंगा इंडिया संग लिए दान कर दे
1: अनि सुन्नुता अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नहीं हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर चक्षुको कैंसर स्तन कैंसर घाटी तथा टाउको संबंधी कैंसर पेट तथा कलेजो संबंधी कैंसर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसरहरूको उपचार हुन्छ कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यम पूर्ण रूप में निको होने गरी उपचार गरिन्छ सरकारी अस्पताल की सेवा शुल्क में उपचार होने का साथ ही सरकार प्रदान गरिने कैंसर पीड़ित का 1,00,000 सम्म को छूट को व्यवस्था
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु इन्स्टिच्युट
1: फोन 0754-94-3335 ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खोलियो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856-21314 सम्पर्क गर्नुहुन अनुरोध छ
0: ज्यानो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 महिनाभित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किङको 23 संस्करण हुँदैछ किङ महोत्सव आजदेखि जेठ 17 ठाउँको केएफएक्सको साना सेन्टरमा हुनेछ महोत्सवमा 29 देशका 50 भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म वृत्तचित्र छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन् निर्देशक रामता लिम्बुले यस वर्षको चलचित्र छनौटले मनोरञ्जनसँगै नेपाली समाजको समसामयिक विषयमा बहस र संवाद सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राईले निर्देशन गरेको फिल्म सेप अफ मोमोको नेपाल प्रिमियरबाट हुनेछ नेपाल पानोरामा अन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई 1,00,000 रूपियाँ प्रदान गर्ने आयोजकले जनाएको छ किन वर्ष

राष्ट्रिय स्तरको वृहत प्रदर्शनी फिल्म इलेक्ट्रोटेक 2026 हुँदैछ। नेपाल विद्युतीय व्यवसाय महासंघको आयोजनामा विद्युत इलेक्ट्रोनिक्स संचार सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रदर्शनी हुन लागेको हो। उपभोक्ता व्यवसाय तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि अन्तर्राष्ट्रिय मापदण्ड सुरक्षा

लक्ष्य राखिएको छ। यो जुट 22 गतेदेखि 25 गतेसम्म यो प्रदर्शन हुनेछ। यसमा अन्तर्राष्ट्रिय प्रदर्शनमा नेपाल सहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ। काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट कक्षा 11 र 12मा छात्रवृत्ति प्राप्त गर्न 26,888 जना विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। आवेदन गरिने 16,549 जना छात्र, 10,333 छात्रा र 6 जना अन्य रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।

0: Steve has learned first to be done.
1: You, Radio Network. सड़क सुरक्षा जीवन रक्षा
2: ओ गुरुजी पैदल यात्रीलाई किन पर्नुहुन्छ तपाईँको सड़क खुल्ला हुन साथ दौड़न सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त
1: तथा पागा मोटर

0: पनी डाटा का जेनुइन पासवर्ड को प्रयोग करी अपने गाड़ी को आयु बढ़ाउनुहोस् मरम्मत खर्च घटाए आमदानी बढ़ाउनुहोस् सब जानकारी का लागि सिप्रोबी ऑटो पार्ट्स प्राइवेट लिमिटेड टाटा फली काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुने अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै

0: world's number one tire brand.
1: Yes, how's your call, Lunza? Get up along with
2: you. No.
1: रेडियो मा बालबालिकालाई स्पममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
2: हजुर रेडियोले पनि भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
2: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अङ्कमन संयुक्त बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
5: रमादेवी कलेज बुटवन तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइबिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
5: सिटिइबिटी तर्फको फारम भर्ने अन्तिम मिति भोलि जेठ 13 गते
3: सम्पर्क फोन नम्बर 98570-3578 98570-3540 98635-6788

0: उज्यालो रेडियो नेटवर्क डीएटीटी एफएम स्टेशन अनलाइन पार्टी नियुक्त छात्रा प्रसारण जिया चुनु सदस्य चिताय नेपाल वसुमुखी प्राविधिक पासुपन श्रेष्ठजी सर्व राज्यपाल दे जोजोलपान दक्षिण नेपाल मुख्यमंत्री विगत आर्थिक वर्ष बजट चेको जा अंतिम चरण सरकारी सुशासन मार्गत चेको चुनाव या बाचा पत्र लगाए किया खंड चेको विदेश पार्टी ने बयान या पत्र या के फेगो सर्वोच्च ऐतिहासिक आदेश भौतिक रूप उपस्थित जीवले तुझे ई व आर्थिक स्रोत या बजट किया राहत जीव व समस्या ग्रस्त सरकार ऋण असूली पाखे बचत के तबीब ज्या ज्यादा सरकारी व्यवस्थापन समिति सरकारवाला निकाय सुझाव या तद्वत्थका अर्थ मन्त्रालय न वैगो आर्थिक वर्ष बजेट चेको ज्या अन्तिम चरणले ठेकेको दो संघीय संसदीय निगुली सदनले सांसद ते संघीको सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाल चुनावले यागो वाचा पत्र सरकारले सुशासन या मार्गचित्र लगायतका विषयका केन्द्रीय तयार बजेट चेको ज्या चुमुखा कसं चेत 15 गते गणतन्त्र दिवस या दिन संघीय संसदीय मंका बैठकले अर्थमन्त्री डाक्टर सोनी वाबी वैगो आर्थिक वर्ष बजेट प्रस्तुत यानादी नगु संविधान जारी जोशीले देनस जे 15 गते हे बजेट प्रस्तुत याले चम्बुखा संघीय संसदमा सांसद ते संविनियोजन विधेयक या प्राथमिकता सिद्धान्त या तकया सबियोगु सालक या चुले बिगु सुझाव या तनोलिपि बद्ध याना प्रधानमन्त्री विषय मन्त्री परिषद याकु वा अर्थ मन्त्रालय त उपलब्ध याकु गुखा अर्थमन्त्री डाक्टर वाग्ले पूर्व अर्थमन्त्री अर्थवित्त तिथि महासंज्ञा प्रतिनिधि निशेन बजेट के बारे सला याना दिए थोगुदो कानूनी सुधार संस्थागत उत्तरदायित्व समय सीमा डिजिटल ट्रैकिंग प्रत्यक्ष अधिगमन व परिमाण मापन या राज्य संचालन केन्द्रीय तैयार गर्दा अर्थमन्त्री भेट जना दिएको दो निगु केही मत प्राप्त यागु सरकार प्रस्तुत या तम बजेट या तो कसकै मत पैसा सहित गुदो सिंहदरबारे निगु दिएको गु संघीय संसद भवनले अर्थमन्त्री डाक्टर वाग्ने बजेट प्रस्तुत याना दिएछ संघीय संसद सचिवालय कथा बजेट प्रस्तुत याइको भवन निर्माण सम्पन्न छुकुदो सर्वोच्च अदालतले नेपालले न्यायिक चुनाव मुद्दा विदेश पाखे अनलाइन मार्फत बयान वक्तपत्र या के फैगो ऐतिहासिक आदेश दिएको दो न्यायाधीश दोय हरित न्याय बालकृष्ण थकालले मुङका इजलास सूचना प्रविधि प्रयोग ओगली सीमा नायत संकुचित न्यायिक चुनाव अवस्था न्याय सम्पादनीय सहजताई लागि विदेश पाखे अनलाइन बयान वक्तपत्र या फैगो आदेश दिएको अदालत विदेशी दूतले नेपाली या दूतावास वा कूटनीतिक नियोगले उपस्थित जिया नेपाली जिया मुद्दा बयान और वक्तपत्र या फिर सुविधा बीमा गो थर्ना आदेश पुगेका आदेश से अध्ययन व रोजगार लागि विदेशी दूतले लखनऊ नेपाली या भौतिक रूपे अदालत उपस्थित जीवले पुगो ई व आर्थिक स्रोत या बचत जिया राहत जेगो चुकुदो सर्वोच्च अदालत फरौती वा जमानत बीमा गो अवस्था प्रतिवादी के संबंधित दूतावास या खाता व नेपाली दूत कानूनी वारिस मार्फत अदालतले दिवान दाखिल या फिर व्यावहारिक विकल्प न बिगुदो विशेष अदालत न्याय अध्यक्ष टेकनारायण कुमार व दुजा मुरारी बाबू श्रेष्ठ व रूपेन्द्र थापा एजेलास प्रस्ताव सम्बन्धी मुद्दा निय दुजा श्रेष्ठ व थापा विदेश पाठी अनलाइन बयान वक्तपत्र या फैगो अनुमति बीर्ण फैगो व अध्यक्ष कुवर अनुमति बी फैगो राय प्याटी गुखा तब्बो दाजुको आदेश विरोध सर्वोच्च अदालतले पुनरावेदन लागू ख सरकारी सुनिश्चितग्रस्त सरकारी ऋण असुली पाखे वोगो थिवा हे विद्युत बचतकर्ता मृत ब्यागुरका थागुदो भूमि व्यवस्था सरकारी संघ मामिला तथा सम्बन्धी प्रशासन मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समिति विज्ञप्ति पिकना राज्य कोषिया रकम पाखे बचत मृत ब्योगो ढेको खो क्रम सृजना जुगुली टाना कसु जुगुस्ता थागुदो समिति कथमा समस्याग्रस्त कोषमा जुगुनी सरकारी चिजो सिवे कम बचत दावी केपी बचतकर्ता तेगो बचत लित बिगु ज्या चरणबद्ध रूपे ज्या चमुदो तर अत्तक चक्रे कोष स्थापना दास जुगो नदुनी समिति कथा समस्याग्रस्त सरकारी संस्था पाखे ऋण असुली व सम्पत्ति व्यवस्थापन पाखे गोगो थिवा पाखे सम्बन्धित सरकारी बचतकर्ता तेत बचत लित बिगु ज्या प्रचलित कानून व्यवस्था कथा निरन्तर रूपे ज्या चमुदो मन्त्री परिषद गोगो चै 13 गते बैठक पाखे स्वीकृत सचिव कार्यसूची बुदा 99 ले दुगो व्यवस्था कार्यान्वयनरत सरकार र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत दैनिक जना समस्याग्रस्त सहकारी संस्था या दुजातेको बचत वित्त चक्रको स्थापनाले संचालन सम्बन्धी कार्यविधि 2086 जारी भएको छ। समिति कर्जा असुली या प्राथमिकता ब्याज जायन चुन र सम्बन्धित सहकारीहरू बाँकी असुल जुगो थिवा विभिन्न सहकारी ख वही सहकारी संस्था या बचतकर्ता युत विवरका थागुतु कुरा प्रश्न विचार थोखा उज्यालो रेडियो नेटवर्क श्रेणीले चाहिँ सामने गहर उज्यालो रेडियो नेटवर्क अतिथि एफएम स्टेशन अनलाइन पाठी हलिमेल कन्सर्टमा प्रसारण ज्या चुनु सुतेश्वर चिताई नेपाल भाषा बुखची सामनाक चुनौती गुरु मुख्य अचुन्य पनि दधिकोटल विद्युतीय माइक्रो बस सेवा संचालन फनिसे अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव छु म थर्मा छुछु थासे बाबुको सम्भावना उज्यालो रेडियो नेटवर्क नेपाल दिशा
1: जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
2: हो। ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिन भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर इन्स्टिच्युट
3: शून्य 97-494-33 493-555
0: उज्यालो रेडियो नेटवर्क बेटी एफएम स्टेशन अनलाइन पाठी
4: सधैँभरि खोज्दै

0: सूचना सूचना सूचना सुरुङ झुलबे जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्य क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई बस्ती चलाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ झुलबे उपभोक्ता समिति सुरुङ झुलबे यौनहिंसाबाट बचौं र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा आज

0: नेपाली सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकमा
1: हुंडा का विशेषता
2: जापानीज उच्च प्रहरी उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भर पर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: उखलढुङ्गा र खोटाङको डिक्चल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस ट्राली सिद्धिशरण नगरपालिका गुरुमारे भिजन उखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300

0: आर्थिक वर्ष 2084-85 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आदि सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रमुख कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत नौगति आयोजना बहुसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मार्गको घटना प्रणालीको प्रयोगमा स्थित आयोजना प्रस्ताव पनि हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रमुख कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो हालमा अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बालबाली का लागू औषध दिन को लागू औषध सामाजिक अपराध हो कोई कसुर ने प्रयोग नगर बाल बालिका लागू औषध को प्रयोग टाड़ा राख बाल बालिका को संगत में ध्यान दू लागू औषध बाट होने हानि कानूनी परिणाम के बारे में जानकारी दू बाल बालिका संग नियमित संवाद करने करूं बाल बालिका घर में माया र समय दिने करूं विद्यालय में जीवन उपयोगी शिक्षा दिने करूं बाल बालिका को सकारात्मक गतिविधि प्रोत्साहन करूं
1: आंतरिक मामला तथा कानून मंत्रालय कृषि प्रदेश द्वारा जनहित में सारी संदेश
0: को हिन्दू तीर्थ सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु भाव तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पुर्याउँछ सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगर सड़क को नाली थल तथा पानी निकास बंद होने नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल व्यवस्थामा गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौनहिंसाबाट बचौं र बचाऊ यौनसम्मी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसम्मी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्न गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: を飛ばしてください。
1: सुरु जुन देशी जोड़ने सड़क निर्माण कार्य हाल सुरु शुक्रवार संचालन भइरहेको छ। निर्माण कार्य कार्यक्रम में माथिल्लो पुलबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घसपात गर्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन गोष्ठी उपभोक्ता समिति सुनिखुम्बु।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुन्नु भएको छ सुनाखेल। सुनाखेलमा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: बालबालिकालाई लघु औषध दुरूपयोग पर्दछ।
1: लघु औषध सामाजिक अपराध हो। कोही कसैले सहयोग नगरौं। बालबालिकालाई लघु औषधको सहयोगबाट टाढा राख्नु। बाल बालिकाको संगतमा ध्यान दिउ। लघु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रोजेक्टद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको हिन्दी तिर्खो त्रिपुरी सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
5: यस्तै प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय फिराउ गर्दा
6: सड़क प्रयोग गर्दा डेंगू। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउं। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मध्यमार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
9: मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं।
10: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
11: प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं।
12: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
13: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
14: ऊर्जा वर्षत स्वच्छ ऊर्जाको प्रयोग गरौं।
15: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं।
16: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र पूरी बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सधैँभरि रोजी
5: सँगै डिस्काउन्ट खोज्दैछ।

0: बाटा बचाउ र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको भुक्तमा हुन्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदीबाट एसिटीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: सरकार विज्ञापन बोर्ड
1: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरमा नै जानु भएको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
1: बुझौँ
3: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई बाजे र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुलो नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: ए बाबु मैन मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भयो तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै नगरको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेर्नु पनि हुन्छ हामी सिधै सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाटो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 9843789682 9824417 18 9843449690 र 9861313472 आउँजी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

I'm not happy.

0: हाम्रो संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पाठ होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
0: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ

0: विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा विशेषज्ञ सेवा आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ। उहाँले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दर रेट परिमार्जन गरेको बताउनुभयो। यो नयाँ सुविधा थैलीको दर रेट पनि आउने शनिबारदेखि नै लागू हुनेछ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकको आजको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग दोहोर्याउँदै विरोध जनाउनुभयो। उहाँले बैठक बहिष्कार गर्नुभएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। साथै राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्नेछ। पर्सी शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार रातिसम्म यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सी शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसैबीच मनसूनमा हुने विपदजन्य घटनाको खोज तथा उद्धारको लागि सरकारले 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। नेपालमा प्रवेश गर्न लागेको मनसून र यसबाट हुन सक्ने विपदजन्य अवस्थालाई लक्षित गरी सरकारले 134 गोताखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जानकारी दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकेको उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7,524 नेपाल प्रहरीको 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसूनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंह देशको प्रतिष्ठा गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाई छ। उहाँले विश्वव्यापी तापमान वृद्धि जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 1,000 रूपियाँले घट्यो। चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एंड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दे विगत 31 वर्ष देखि प्राविधिक शिक्षा में समर्पित इस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेंट लैब टेक्निशियन र फिजिओथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपात काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दरलेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1300 रूपियाँले घटेको सुनको भाव आज 1000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुण्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था ईएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुण्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुण्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम र उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यसको अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मूनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्याण्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मूनबेस परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030 सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियांगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोड़ेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 वटा देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहको शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष 3 टोली जापानको नागोवामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढ़मा नेपाली समय अनुसार बेलुका 7:45 शुरू हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो। पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना बढ्दो गर्मीबाट केही राहत पुग्ने यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीन बीचको खेल चल्दै आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दैछ। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मनी राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: बाबू
1: मैं मेरे तो हाथ खुट्टा अनुनासा झमझम पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बार को जिंदगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986852 9824417 18 9843439696 र 9861313472 आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: ए हो कस्तो राम्रो कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528282 साथै 98010208 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ

Don't be foolish, only boy knows how to hair guard me.

0: बसंत बजार सलेरी सुलुखुम्बु
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
3: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
4: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
3: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
4: ल अब आँखा खोला त
3: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867030620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्डा नगरपालिका कुरा नम्बर 5 सलेरी

0: बन्जु तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
1: तिमी पनि विचार गर है, विचार गर,
0: जानु नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखुम्बु।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: किन भयो, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्स कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: हो। त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरु का साथ में सबै सँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीवी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीवी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

0: यस्तो नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ?
3: दिदी सुन्तली ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन यति राति?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: मलाई आज घरमा कोही ढङ्गको मौका छोपेर तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
2: माइला दाइले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकीर मनोपरामो सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 लाग्यो होइन?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, हिँडेर जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हाम्रो के दोष सर पक्रिनु भएको सर?
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
7: हामी त जन्तीको कता हो नि सर।
6: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
5: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
6: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 जेल बस्छन्।
7: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा? एक पटकलाई छोडिदिनु सर।
6: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
1: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश। आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ।
0: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
0: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
0: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिला को इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन संबंध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
1: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
0: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
0: लु त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
0: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्छु?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुने को बात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
7: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
8: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।

0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: नमस्ते डॉक्टर सर.
1: नमस्ते. भन्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाँडा पखालाले धेरै दुःख दियो. तिन दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने यसरी गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ओहो,
1: मरे कि के हो?
0: हेर त, रगतै रगत भयो. च्यामो त त्यस्तो हेर्न नि सक्दिन.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्राप बिचबाट पो बाटो काटेको.
0: अरे, हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि. हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ. लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ. समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ. मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ. अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जन सन्देश.

सबलाई पारिदिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दैछ पैसामा अब सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ पैसामा अब सुतेर उठेको पैसामा छैन मनमा चोट सजिलो छ गोट मेरो घरको पैसाको गोट सत्तामा कुर्सी

0: मिन्स बहरैमा मेरो खाना पाछा सुनेको बहरैमा मेरो पाछारे हो तल सहरैमा हेलिकप्टर पिलाउँछ घरैमा मेरो लाखा तिखा छ मिन्स बहरैमा मेरो खाना पाछा सुनेको बहरैमा मेरो पाछारे हो तल सहरैमा हेलिकप्टर पिलाउँछ घरैमा जिन्दगी चल्दैछ भैसम्मा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ भैसम्मा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सजिलो छ चोट मेरो घरको गरेछ पैसाको चोट रकेट चढेर हिँड्दैछु रकेट चढेर हिँड्दैछु किन्दिन्छु
1: Bye, bye, bye.

0: सरकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जान्छ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद यही फिर 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असार 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141-6353, 98426-8775 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: SE पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल SE त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष MBBS इन्जिनियरिङ BSc नर्सिङ BA LLB BHM BBA BIT BSc CSIT मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभाले पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 देखि SE सम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ बोर्सा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 मा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2-7-9-0 थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-07-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डङ्गोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुन राई डङ्गोछा फाउण्डेशन खामखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वा महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या 1 जना वाको किसिम निजी स्रोत CITC प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको पनि जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन्डा क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1045 प्रस्तुतता नहुने गरी आवश्यकता गुजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक दिनेश सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुरु टिपकुण्ड नगरपालिका साथ सुरु खुम्बु।

0: ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन किच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसको सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु प्रतियोगितामा सहभागिता गराउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालयसम्मभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिले महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समयभन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकियो बने जुन हुनेछ।
4: पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा तीन मेडल र प्रमाणपत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा तीन मेडल र प्रमाणपत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा तीन मेडल र प्रमाणपत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई प्रति मेडल र प्रमाणपत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पूर्ण नम्बरहरू
1: मुवान जिम्बा शेर्पा 9862-21-9888, 9862-34-78-88, अङ्कामी शेर्पा 9769-70-70-55, 9920-23-52-88, अंजलि शेर्पा 9841-32-55-50, 9918-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 9942-07-03-86।
4: गाउँपालिका चौरी खर्क सुनु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना

0: खास उक्त प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्तावको मूल्यमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.coc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धनी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ।

0: आएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 समयमा 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफलको जवाब दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घन फीट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्रकार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउने लाग्दा नेपालमा लामो सुखाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरभर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरभर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बी र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जनभित्रका खबर सहित थप खबरहरू बाँकी छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुनता, मेरो कपडा प्याकिङ गरिदिउँ त? सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 56 4 94 3 33 4 93 5 55।
0: सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्र विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवा

बाट भुस्लिएको अभियोग लागेका क्षेत्र विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागु औषध सम्बन्धी मुद्दामा सरलीकरण गरिदिने र पक्राउ नगर्ने मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले क्षेत्रीसँग 50,000 रूपियाँ दिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। विदेशको खबर, गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मीडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै संचार संस्था अल जजीराले जनाएको छ। यसैसँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनमा विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, यूरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चीनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको छ। अब खेल खबर, एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट संघमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायो म्याच ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी निएङए झोले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रोइकेले 2 विकेट लिन्। यसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उभिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एक खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागो यामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्दा भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संस्कृतिमा ऐतिहासिक कृतिमान। नवजात रहेको रासायनिक मलले असार अन्तिम समय मात्र पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्ष। यस वर्ष मनसून आउनु लाग्दा नेपालमा लामो सुखाको जोखिम। खेल निर्णयको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। आगामी महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजय शुरूआत।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आदरणीय श्रोताबिन, तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।
2: सधैँभरि
3: बङ्गलादेश खोज्दैछ।

0: सूचना सूचना सूचना सुरुङ जुनबेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में नास्ता काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति
1: हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809090094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: गाउँदा गाउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: ए बाबू नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417 18 9843449696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
1: होंडा का विशेषताहरू
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुंगा।
1: सम्पर्क नम्बर 0375902222 9852988002222 र 9842880300।

0: ए हो कस्तो राम्रो कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नु पर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sorry, I found. It's studio time.
2: It's 4 p.m.
3: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा बडामाई अफसेट प्रेस सोलु दुतुन्दा नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। कोशी प्रदेश सभाको बैठकमा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्टमको माइक फाल्ने प्रयास गर्नुभएको छ। प्रतिपक्षीको विरोधका बावजूद सभामुख अमर बहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्टममा माइक फाल्न पुग्नु भएको हो। माइक फाल्ने प्रयास गर्दा उहाँलाई मर्यादा पालकले रोकेका थिए। प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्टममा पुगेको उहाँले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्टमबाट तल झारेका थिए। सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गर्नुभयो। मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समयमा विनीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए। बुधबारको बैठकमा पनि प्रतिपक्षीले विरोधलाई निरन्तरता दियो। प्रतिपक्षीको विरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ 23 र 24 घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यस बेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको हो। थापा संयोजकत्वको अनुसन्धान समितिले चैत्र 6 महिना अघि नै अनुसन्धान प्रतिवेदन पेश गरे पनि आयोगले मंगलबार मात्रै उनीहरूलाई कार्यवाही सिफारिश गर्ने निर्णय गरेको हो। आयोगले बुधबार आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ। संघीय संसद सचिवालयले हाल प्रतिनिधि सभाको बैठक बसिरहेकै संसद हलबाट बजेट ल्याउने तयारी गरेको छ। बन्दै गरेको नयाँ संसद हलको फिनिशिङ लगायतका कार्य नसकिएकाले हाल बसिरहेको बहुउद्देश्य हलबाट बजेट ल्याउने तयारी भएको हो। बजेट प्रस्तुत गर्नु अगाडि रिहर्सल गर्ने अभ्यास छ। रिहर्सल बिहिबार बहुउद्देश्य हलमै गर्ने तयारी गरिएको छ। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बन्दै गरेको हलमा काम चलिरहेकाले हल बसिरहेकै बहुउद्देश्य हलमा बजेट भाषणको तयारी भएको जानकारी दिनुभएको छ। संसद भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ। भवन निर्माणको ठेक्का तुन्दी शेख जेबीले पाएको छ। शुरूको सम्झौता अनुसार काम हुन सकेको भए संसद भवनको निर्माण 16 असोज 2079 सकिने थियो। 2079 चुनावबाट आउने प्रतिनिधि सभाको बैठक राख्ने लक्ष्य सहित 16 असोज 2076 संसद भवन निर्माणको ठेक्का सम्झौता भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मीडिया र प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजीराले जनाएको छ। योसँग यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। अन्तिममा खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभरमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछाएको चीनले विश्व ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ एजुले 30 रन बनाई नेपालकी रिया शर्माले 2 विकेट लिएकी छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सुनवासका न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै गर्नुहोला। नमस्कार। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगीमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्ग्रह

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौँ र सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.3 MHz कार्यक्रम गीत गीतलाई सुन्दिनुहुन्छ र कार्यक्रम गीत गीतमा पनि आज पनि हामी 5 विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौँ है हिजो विशेष गरिकन अहिले प्राविधिक मित्रबाट मलाई रविनजीले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेडिका राई र आज पनि हामी गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौँ हामी सदा जस्तै हामी 4:15 हामी तपाईँहरूसँग चाहिँ हामी 4:51 तपाईँसँग मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढ्ने नै छौँ है र कतिजना साथीहरू अहिलेको समयमा गीत गीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला है तपाईँको प्रतीक्षाको घडी पनि आइ नै सकेको छ ढिला नक्रनु सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै माटामा हामीले एकदम मिठो गीतको क्लिप सुनिसकेका छौ। अब पालो तपाईँको 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र हामीसँग पाँचवटा गीतहरू बाँकी नै रहेको छ है, तपाईँले आफूले मन परेको गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झना सक्नुहुनेछ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्ते।
1: नमस्ते, नमस्कार
0: दिदी। नमस्ते, नमस्कार। कहाँ बोल्दिनुहुन्छ? उदयपुरबाट सृजना मगर। अनि सृजनाजी, यो समयमा के गर्दिनुहुन्छ?
1: यसको
0: मैले प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि सृजनाजी, खाजा लिनुभयो त?
1: हजुर, मेरो खाजा भइसक्यो अनि तपाईँको भयो कि बाँकी छ?
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला सृजनाजी। अनि सृजनाजीले खाजामा के लिनुभयो त?
1: मैले चाहिँ चाउचाउ खाएँ भनौँ न।
0: हो हो, चाउचाउ खानु भयो सृजनाजी?
1: हजुर,
0: चाउचाउ त धेरै खानु हुँदैन नि है सृजनाजी। ठिक छ त, कुनै बेला खानुपर्छ, सधैँ चाहिँ खानु हुँदैन, आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ नि है सृजनाजी। अनि सृजनाजी, अनि आज दिनमा के गर्नुभयो, के काम चलिरहेको छ नि उदयपुरतिर?
1: उदयपुरतिर काम चाहिँ घाँस काट्ने यस्तै छ भनौँ न। म चाहिँ आज इक्जाम दिएर आएर यस्तै बसिरहेको छु भनौँ न।
0: के को इक्जाम दिनुभएको नि सृजनाजी? ल ठिक छ त, राम्रोसँग एक्जाम दिनु होला, शुभकामना है सृजनाजी। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम मिठो कुराकानी भयो। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ त सृजनाजी?
1: एक नम्बरमा रहेको नाखेमा फुली कानेमा ढुङ्ग्री भन्ने बजाइदिनु न।
0: ओके, पक्की पनि तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है सृजनाजी। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो दिपुरबाट सृजना मगर। सृजना मगरले पनि एकदम मिठो गीत रोजेर साथी छुटिनै सक्नु भएको छ। र त्यसमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। दर्शन नमस्ते। हजुर, गुड आफ्टरनुन। कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट मदन श्रेष्ठ। अनि मदनजी, यो समयमा के गर्दिनुहुन्छ? ओहो, बनमा र काट्दिनुहुन्छ, के को लागि काट्दिनुहुन्छ? ल एकदम ठिक छ त, घाँस काट्दै पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि मदनजी, खाजा लिनुभयो त? हाम्रो पनि बाँकी छ, भन्नु पर्ला। अनि मदनजी, हामीलाई नभनिकन आफूले मात्र सुटुक्क खाइदिनु भएको खाजा चाहिँ? होइन नि, त्यस्तो होइन नि, टाढो भए पनि है, शरीरमा टाढो भए पनि एकदम मनमा त नजिक हुनुहुन्छ नि त। ल ठिक छ त, आउने दिनमा हामीलाई पनि बोलाउने है खाजा खाना। हजुर, एकदम मिठो कुराकानी भयो, भर्खरको साथीले एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो खोट्याङबाट मदन श्रेष्ठ, उहाँले पनि एकदम बनमारा काट्दै थियो, हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। र अब हामी गीत रोजाइतर्फ नै जानेछौ है, एकदम मिठो गीत रहेको छ, नाकेमा फुली कानेमा ढुङ्ग्री भने एकदम मिठो गीत रहेको जुन गीतमा आवाज पनि भएको छ, आस्था राउतको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ, जुन चाहिँ सृजना मगर र मदन श्रेष्ठको रोजाएको गीत पढ्न सफल रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो नि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ, सुन्दै गर्नुहोला।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच कल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छौ। र सुन्नुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 MHz कार्यक्रम गीत गीतलाई सुन्दैनुहुन्छ। र अब हामीसँग चारवटा गीतहरू बाँकी नै रहेको छ। अब पालो तपाईँको 9694570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दैनुहुन्छ? खोटाङबाट सबिना मुक्ता। खोटाङको कुन ठाउँबाट बोल्दैनुहुन्छ सबिनाजी? खोटाङको दिप्रुङबाट हामीलाई सुन्दैनुहुन्छ। अनि के मार्फत हामीलाई सुन्दैनुहुन्छ? रेडियोबाट हामीलाई सुन्दैनुहुन्छ या फेसबुकबाट? रेडियोबाट हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि सबिनाजी, र सबिनाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि सबिनाजीले खाजा लिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्दा सबिनाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोस हुन्छ त?
1: मलाई
0: पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथ नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: सुन्छ फर्स्ट हजुरकै लागि साथीहरूमा लविना सुनवा, सुमिनाले मकर, सविता चामलिङ, प्रतीक्षा चामलिङ, सुनिन्जन बाकी सम्पूर्णको लागि भन्ने छुट्टी।
0: नमस्ते, बाई बाई। साथी नै हुन्थ्यो खुट्याङको दिप्रुमबाट सबिना मुक्तान, उहाँले पनि एकदम मिठो गीत रोजेर साथी छुटिनिसक्नु भएको छ। एकदम मिठो गीत उहाँले रोजेर पनि छुटिसक्नु भएको छ। र आउन सक्नुहुनेछ 9794570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते।
2: नमस्ते
0: हजुर, नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ? सबिन भन्ने मान्छे पो आउनु भएको? सबिनजी, अनि सबिनजी यो समयमा के गरिदिनुहुन्छ?
2: हजुरहरूको मिठो प्रोग्राम सुन्दै बसी बसाए।
0: अनि खाजा लिनुभयो त सबिनजी?
2: बाँकी छ हजुर, बाँकी छ, हजुरको पनि बाँकी छ जस्तो लाग्यो।
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला, सबिनजीसँग अब सँगै खानु पर्ला जस्तो छ है।
2: ए हुन्छ, भइहाल्छ नि।
0: ल पकाएर रेडी गर्नु होला सबिनजी, प्रोग्राम सक्ने बित्तिकै हामी आउँछौ नि है खाजा खानालाई। एकदम खुसी लाग्यो सबिनजी, नियमित श्रोता पनि हुनुहुन्छ, कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, एकदम खुसी लाग्छ। भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है सबिनजी।
2: हुन्छ, फर्स्टमा त हजुरलाई सम्झिन चाहन्छु, र टेक्निसियनमा हुने दिदीलाई पनि सम्झिन चाहन्छु, र सोले फिल्म होल टिमलाई सम्झिन चाहन्छु, र साथीहरू सम्झिनु पर्दा शर्मिला तामाङ हुनुहुन्छ, त्यसै गरी सृजना तामाङ हुनुहुन्छ, दिनेश तामाङ हुनुहुन्छ, त्यसै गरी पदम छेत्री हुनुहुन्छ, बाँकी सम्पूर्णलाई भन्दै छुट्टिन्छु। नमस्ते।
0: नमस्ते, बाई बाई। साथी नै हुन्थ्यो खुट्याङको बरा पोखरीबाट सबिन तामाङ। सबिन तामाङले पनि आफ्ना नजिकका पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र अब हामी सबिना मुक्तान र सबिन तामाङजीको रुजाइतर्फ जानेछौ, एकदम मिठो गीत पढ्न सफल भएको छ है। गीतको बोल रहेको छ किन हो र माया भने, एकदम मिठो गीत रहेको छ जसमा आवाज भन्नुभएको छ हिमाल सागर र अनु चौधरीको आवाजमा, सबैको एकदम मिठो गीत रहेको छ जसमा यसमा गीतलाई लेख्नु भएको छ विमल अधिकारीले लेख्नु भएको, एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछौ।

बखरी माछामा हामीले एकदम मिठो गीत सुनिसकेका छौ। अब पालो तपाईँको सन्तानब्बे चौसठी उनासत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन परेको गीत रोज्न सक्नुहुनेछ। हामीसँग अझै पनि तीनवटा गीतहरू बाँकी नै रहेको छ, एकदम मिठो मिठो गीतहरू बाँकी नै रहेको छ। कार्यक्रममा आएर सहभागिता जनाएर आफूले मन परेको गीत रोज्न सक्नुहुनेछ। हिजो विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू चाहिँ स्कूल कलेजबाट फर्कदिनुहुन्छ होला, खाजा खाइदिनुहुन्छ होला, खाजा बनाउँदिनुहुन्छ होला, गोठालो तिर्नुहुन्छ है, मकै गोड्ने दोहोऱ्याउने काम पनि गरिदिनुहुन्छ होला। कतिजना साथीहरू घाँस काट्दै, कतिजना साथीहरू चाहिँ अहिलेको समयमा खेल्दै पनि हुनुहुन्छ होला है, एकदम मनोरञ्जन पनि लिँदै हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला र कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। हामीसँग गीत तीनवटा बाँकी नै रहेको छ। कार्यक्रममा आएर आफूले मन परेको गीत रोजेर पनि छुट्टी रोजेर पनि जान सक्नुहुनेछ र आफूले मन परेको गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। एकदम मिठो गीतहरू बाँकी नै रहेको छ र अब हामी गीततर्फ पनि जानेछौ। धौली धनसर भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीति गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीति गीतलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि

0: चाहिँ खाना पकाउनु हुन्छ।
1: ए हो, कस्तो राम्रो कुरा। आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं।

कार्यक्रम गीत गीतको दोस्रो नियन्त्रण विश्रामलाई पनि पार गरेर फेरि तपाईँको रेडियो सेटमा कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइ नै सकेका छौ। र सुन्दैनुहोस् यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफिन 101.2 MHz कार्यक्रम गीत गीतलाई सुन्दैनुहुन्छ। र कार्यक्रम गीत गीतमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97469 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र अब हामीसँग दुईवटा गीत बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ र आफूले मन परेको गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र अब हामी गीत पनि जानेछौँ है। एकदम मिठो गीत रहेको छ, उर्गेन डोङको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। भन मात्र भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछौं।

भयो र उहाँसँग एउटा मात्र गीत बाँकी नै रहेको छ र अन्तिम एकदमै त्यो गीत रहेको छ र भावनी साथीले पक्कै पनि थाहा हुनुपर्नेछ कुन गीत हो भनेर है र आउन चाहनुहुन्छ भने 97649970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ साथीको फोन आयो भने हामी लिन्छौ र हामी कार्यक्रमबाट विदा माग्नेछौ है किनकि अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ है अन्तिम एकदम मिठो गीत बाँकी नै रहेको छ र अब चाहिँ हामी साथीहरूको टेलिफोन लाइन लिन पनि सक्दैनौ है किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ र आज धेरैजना साथीले प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो एकदम मिठो कुराकानी भयो र सदैव तपाईँहरूले हामीलाई यसरी नै माया गर्नुहोला र सहभागिता पनि जनाउनुहोला भन्न चाहे र कति धेरैजना साथी धेरैजना साथीहरूले कल गर्नुभयो कल ट्राई गर्नुभयो रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो यार सबैजनालाई म एक मुष्टमा विशेष गरी धन्यवाद दिन चाहन्छु र धन्यवाद दिन चाहन्छु निबन्ध खुटक आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र रविनजीलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ नेपालको जय जय भने एकदम मिठो गीत रहेको छ है जसमा आवाज पर्नुभएको छ सत्यराज आचार्य निशा देसाई राजु अराय सुरेश गैरीको आवाजमा सजिलो एकदम मिठो राष्ट्रिय भावले सजिलो एकदम मिठो गीतलाई हामी सुन्दै आजको कार्यक्रम गीतै गीतको व्यवसायबाट म कार्यक्रम प्रस्तुता रेविका राय पनि बिताउन चाहन्छु नमस्ते नमस्कार।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंड नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आई न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरु का साथ में सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरु होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरु पाइन्छ। सीवी कम्पनीका सम्पूर्ण सामानहरु कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239089 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909549

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुवासा 101.2 मेगाहर्ट्ज बाट देशका विभिन्न भाग www.sumyasam.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको शुरू हालसाल लिएर आइपुगे म सुमिला पुरी। राष्ट्रीय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा कुमलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौ 23 र 24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनको आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो। अहिले प्रचलित कानून सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार कर्तालाई बढ़ीमा 6 महिना कैद, 3 लाख रूपियाँ जरिवाना र कम्तीमा 5 वर्ष राजनैतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्ने भनिएको छ। अध्यक्ष प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। राष्ट्रीय मानवाधिकार आयोगले जनजी आन्दोलनका दौरान मानवाधिकार उल्लंघन गरेका र राजनैतिक प्रकृतिका व्यक्तिहरूलाई कानून बनाएर भए पनि कार्यवाही गर्न सिफारिश गरेको छ। मानवाधिकार उल्लंघनको विषयमा पश्चातापदर्शी कानून जारी भएपछि पनि पहिलेको हकमा आकर्षित हुने कानून बनाएर पनि कार्यवाही गर्नुपर्ने भन्दै आयोगले कानून बनाउन सरकारको ध्यानाकर्षण गरेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, तत्कालीन संसार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि यस्तो ढंगले कार्यवाही गर्न सकिने भनेको हो। राष्ट्रीय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले नक्कु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मनीष झा र हरि ठकालाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने किटान गएको छ। यस प्रकरणमा रासपाका नेताद्वय झा र ढकालले भूमिका र संलग्नताका विषयमा पनि अनुसन्धान गरेर कानून बमोजिम कार्यवाही गर्न आयोगले सिफारिश गरेको छ। लामे समयलाई कार्यवाहीबाट बाहिर निकाल्ने प्रक्रिया र त्यसपछिको घटनाक्रममा यी नेताहरूले उपस्थिति र भूमिका बारे गर्दा अनुसन्धानको घेरामा उनीहरू परेका हुन्। प्रतिवेदनको प्रकरणमा 15 मा कारागार प्रशासन

देखिएको भन्दै थप अनुसन्धान गर्न आयोगले भनेको हो। निवर्तमान गृहमन्त्री कुरुङ श्रेष्ठ, पुरूषोत्तम यादव, सदर गौतम, अंकित मल्ल, खेमराज साउतलाई पनि अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। प्रदर्शनलाई सामाजिक सञ्जाल मार्फत उत्तेजित पारेको आरोप लागेका बहलवाला थुप्रै सांसद सहित विभिन्न व्यक्तिलाई कार्यवाही गर्ने पनि आयोगले सिफारिश गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार, गएको अप्रेल महिनामा सुनको विद्युतीय गाडीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा सुनले 2,78,081 विद्युतीय गाडीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मीडिया र प्रविधि कम्पनी बोलमर्फलाई उद्धत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ। यसले यस वर्षको अहिलेसम्मको सुनले 8,93,852 उच्च विद्युतीय गाडी निर्यात गरेको छ। चिनिया विद्युतीय गाडी सबैभन्दा धेरै एसियामा 1,10,000, 613 युरोपमा 83,000

3 विकेट लिएकेछन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाए। चीनकी मारुई केले 2 विकेट लिएकी थिइन्। यसअघि नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले समूहको अन्तिम खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। प्रतियोगितामा अर्को भएको समयको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हराएको छ। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहमा शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नायोगामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 बेस्तुने शोरमा फुनवा सोले आफ्या न्यूज आर्टिफिस जिमेल डट कममा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समस्यामा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सुरुहाल छ सुकियो साँझ र 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: बन्जी तिमी त विदेशमा लागेर
1: हो दिदी त्यो टिका बोक्न गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रो गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
1: खै के गर्ने भने दिदी
2: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
3: नेपाल सरकार विज्ञापन
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमुना श्रेष्ठ 9862-93-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गार्मा चोरबौद सुलुखुम्बु

0: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एथमले तयार पारेको सामाजिक सन्देश।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
5: लु त। हेलो नमस्ते।
3: हेलो हजुर
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
4: ए नानी के भन्ने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
7: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: शुभ प्रभात
5: गुरुआमा। शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौं?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: गुरुआमा।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार।
1: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भेट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
0: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो भाइ?
3: म दिदी सुन्तली, ढुक्क खोल्नुहोस् न।
2: के भयो यति राति? किन दिदी राखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोहीसँग भएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नेछ।

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलु दुखुम्ब नगरपालिका 10 पिनेलमा निर्माण गरेको ओगेन सुलिन गुम्बा तथा सेवा केन्द्रको त्रदी धर्म गुरु टुल्कु पेमा थर्सुन रिम्पोछे जूबाट राप्ली प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यूर वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिम तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्ड नगरपालिका 10 सुलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। रासोका सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतले उसिन्दै ताइवान विश्वको 5 शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजय शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुभएछ मलाई त बेचकको पानी लागिसकेको छ। Major appliances बेचकको पानी लाग्छ।
5: महिला लघु वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघु वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघु वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23-24 गते घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिना कैद, 3,00,000 जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुल, शस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरूसहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेना जनअपेक्ष अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
1: यस्तै आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहयोग सहित नखु कारागार प्रशासन सत्यराज जोशी र राष्ट्रपति सांसद मनीष शाह र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ आएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति आय राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्यहरू सार्वजनिक भयो छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 खर्ब रूपियाँ पुगेको छ। विदेशी विनिमय संस्थिति 34.14 खर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महीनाभन्दा बढ़ी आएको आय धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 खर्ब रूपियाँ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकांक 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
1: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकामा 2082 सालको फागुनसम्ममा दर्ता भएका उद्योगको संख्या 11,140 वटा पुगेको हो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3.89 अर्ब 74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री सोनिम वाग्लेले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृ मृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानमा योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको विदा नर्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
7: सिटिइभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98573 3578 98573 7540 98635 6678।
8: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
9: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 057-494-3333 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपति सभापति लामिछन् र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेखनीय वृद्धि, विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित लगायतको खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, संवर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
0: इस वर्ष मनसून आउने लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै ठाउँमा सर्दरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सर्दरभन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल्निनो हो। एल्निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्त भित्र एल्निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको निकटै प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
1: सरकारले दिएको हप्तामा दुई दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारी पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै दुई दिन बिदा छ भने कतै शनिबार एक दिन मात्रै बिदा छ। कतिपयले दुई दिन बिदाले सो हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै एक दिनमै बिदा पर्याप्त रहेको बताएका छन्। साथी सञ्जना महर्जनले काठमाडौँ उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई दुई दिने विदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
10: मेरो नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन विदा चाहिँ छ, हामीलाई चाहिँ फाइदा नै गरेको छ। किनभने अब नर्सिङ यतिकै पनि सबैलाई नै हाल्छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिमिट टाइम हुँदैन नि त। अनि यो दुई दिन विदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने, अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई टाइम पाएको जस्तो जस्ट राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
11: मेरो नाम सरस्वती राई, म धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ। त हाम्रो बानी नै बसिसकेको, अब हाम्रो त एकदम नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ। अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदाले पनि हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भने त धन पेलान परेको जस्तो हुन्छ, हुन्छ बसेर रिफ्रेस हुन्छ होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
12: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। अब म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ। त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
13: मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी होला सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त, सजिलो भएको छ, लङ आवर ड्युटी भएको छ नि त हाम्रो। अहिलेसम्म त त्यस्तो भर्खर भर्खर लागू भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, पछि हेर्दै गाउँ होइन कस्तो हुन्छ, अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
14: नानी सघाउनाले यही ललितपुर हो, एसएम कलेज साध्य बाटो, एक दिन बढी घर बस्नु पाइयो भन्ने मात्रै हो। अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त, त्यो अनुसार चाहिँ हामी एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ यसो बिदा एक दिन बढी हुँदाखेरि हामी काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लाग्यो थियो, तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि ठिकै लाग्यो, त्यस्तो प्रेसर त छैन।
15: मेरो नाम चाहिँ रुजा महर्जन हो, लुबुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो, दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बढ्छ नि त। अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिक लामो छ, तर दुई दिन नै बिदा दिएको छ।
16: मेरो नाम सुश्रुता कार्की, घर चाहिँ मेरो खलडुङ्गा हो, बस्छ त्यहाँ जोरपाटी बस। त्यस्तो अब पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खास अहिले त्यस्तो केही छैन, हजुर हामीले बिदा पाएको छैन हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि अहिले पनि हाम्रो शनिबार नै पाए हुन्छ जस्तो लागेको छैन कन्टिन्यू गइरहेको छ नि त अब हाम्रो कलिकुलम अनुसार छ नि त त्यही पहिला नै सिटिभिटीले छुटाएको कोर्स अनुसार गइरहेछ त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ त्यो कारणले पनि यही नै ठिक छ अहिलेकै ठिक छ अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ त्यो बेला चाहिँ भए नि हुन्छ जस्तो लाग्छ तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ
1: यसैबीच भोलिदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ भोलि मुस्लिम समुदायको ईद र पर्सि गणतन्त्र दिवसको विदा छ शनिबार र आइतबार सार्वजनिक विदा रहेकोले लगातार चार दिन विदा परेको हो
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223
18: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
17: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
17: हाम्रा सेवाहरू
2: ओपिडी सेवा
17: विशेषज्ञ ओपिडी सेवा
2: निशुल्क औषधि वितरण
17: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा
17: अकुपंचर सेवा
2: योग परामर्श सेवा
17: क्रियाकल्प सेवा
2: पूर्व कर्म पञ्चकर्म सेवा
17: छार सूत्र सेवा
2: जलौका सेवा
17: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
17: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा पक्राउ परेका थिए
0: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ शेयर बजार परिसूचक नेप्सी आज 4.99 अंकले बढ़ेर 2782.10 बिन्दु पुगेको छ आज फाइनान्स होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन् आज नेप्सीसँग कारोबार रकम पनि बढ़ेको छ हिजो 4.85 अर्ब रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीका 1.52 करोड़ किता शेयर 6.03 अर्ब रूपियाँमा किनबेच भएको छ यो कारोबार रकम झण्डै 1 महिना यताकै धेरै हो यसरी गएको वैशाख 15 गते 6.53 अर्ब रूपियाँका किनबेच भएको थियो त्यसयता कारोबार रकम 6 अर्ब रूपियाँ पुग्न सकेको थिएन
1: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1 लाख मार्फत 5241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो।
0: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि यूरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल संघ नेपालका सीईओ टेकबहादुर मवतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढ़ेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सीईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र इन्धन मूल्य वृद्धिका कारण पहाड़ी उडान 40% घटेको बताउनुभयो।
1: काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23 संस्करण शुरू भएको छ। थमेलको केएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्ब महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाएको छ। तर भारतमा नै बढ़दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूंजीकरण 49 खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पूंजीकरण 49 खर्ब 20 अर्ब डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष 5 मध्ये 3 चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्यांकन वा बजार पूंजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूंजीकरणको समग्र मूल्य हो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिन यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चीनकी मा रुई केले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उभिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 7 टोली सहभागी प्रतियोगितामा दुवै 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलनपुरमा राति पाउने 8 बजे शुरू हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लिग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बंगलोर लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पछि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। राष्ट्रपति सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग तथा झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारत र उसिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा प्रमुख सुबेदार ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक 2082 सम्बन्धी समाचार रिपोर्ट र सैनिकका रचनाहरू समेटेर तयार पारिएको साहित्यिक प्रस्तुति लिएर उपस्थित भएका छौं। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। भुटौल स्थित मध्यपश्चिम प्रेतना हेडक्वार्टर तथा अन्तर्गत युनिटहरूमा चैत 22 गते भूतपूर्व सैनिक सम्मेलन 2082 सम्पन्न भएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्दिलको प्रमुख आतिथ्यमा सम्मेलन सञ्चालन भएको हो। मध्यपश्चिम प्रेतना हेडक्वार्टर भुटौलमा आयोजित सम्मेलनमा प्रधान सेनापतिले ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट उद्यमीहरूलाई प्रशंसा पत्र एवं पुरस्कार प्रदान गर्नुभयो। सो दौरान फरक क्षमता भएका 18 जनालाई व्हीलचेयर तथा वैशाखी वितरण गर्नुका साथै 3 महिला उद्यमीहरूलाई महिला उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो। नेपाली सेनाले चैत 19 र 20 गति जंगी अड्डामा केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सञ्चालन गरेको छ। उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोक राज सिग्दिलले चैत 20 गति समापन गर्नुभएको हो। समापनको अवसरमा उहाँले नेपाली सेनाका विभिन्न युनिटहरूमा कार्यरत प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरू सहभागी उक्त बैठकले संस्थागत हित र सुधारका लागि थप मदत पुग्ने बताउनुभयो। उहाँले बैठकमा उठेका जिज्ञासा राय सुझाव र समस्याहरूको प्राथमिकताको आधारमा क्रमिक रूपमा सम्बोधन गर्दै जाने बताउनुभयो। यस्तै चैत 19 गते बैठक शुभारम्भ गर्नुहुँदै बलाधिकृत रथी श्री प्रदीप जंग केसीले नेपाली सेनाको संगठनात्मक सुदृढीकरण अनुशासनको प्रवर्धन तथा युनिट स्तरमा देखिने व्यावहारिक समस्या र चुनौतीहरूको समयमा नै पहिचान गरी समाधान गर्ने उद्देश्यले उक्त समन्वयात्मक बैठक सञ्चालन गरिएको बताउनुभयो। बैठकमा प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले कार्य सम्पादनको क्रममा नीतिगत व्यावहारिक एवं कल्याणकारी कार्य लगायतमा देखिएका चुनौती एवं सुधारका लागि आवश्यक सुझाव सहित प्रस्तुतीकरण गरी छलफल गरिएको थियो। यस सम्बन्धी समाचार रिपोर्ट सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रक्षा मन्त्रालयको संयोजकत्व र सैनिक कमाण्ड तथा स्टाफ कलेजको व्यवस्थापनमा सञ्चालन भएको 11 संस्करणको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम चैत 18 गति सम्पन्न भएको छ। चैत 1 गतिबाट सञ्चालित तालिमको प्रधान सेनापति महारथी श्री अशोक राज सिग्दिलले समापन गर्नुभएको हो। समापनको अवसरमा प्रधान सेनापतिले सहभागीहरूलाई बधाई तथा धन्यवाद दिनुभयो। उहाँले उक्त तालिमबाट राष्ट्रिय सुरक्षाको विषयमा साझा धारणा विकास भई विभिन्न निकायहरूले समन्वय र सहकार्यका साथ गर्ने एकीकृत प्रयासबाट सुरक्षा नीतिहरूको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सुरक्षा र वृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र अनुभव आदान प्रदान गर्न सञ्चालित तालिममा विभिन्न मन्त्रालय विश्वविद्यालय तथा सुरक्षा निकायहरूबाट प्रथम श्रेणीका अधिकृतहरू र संचारकर्मी गरी 30 सम्मिलित थिए। भक्तपुरको नगरकोट स्थित नेपाली सैनिक वार कलेजमा चैत 15 गतेबाट सिसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू भएको छ। उक्त तालिमको बलाधिकृत रथी श्री प्रदीप जंग केसीले शुभारम्भ गर्नुभई तालिममा सहभागी अधिकृतहरूको पेशागत क्षमता ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली सेनामा सञ्चालन हुने तालिमहरूमध्ये सबैभन्दा उच्च स्तरको उक्त तालिममा 35 महासेनानी दर्जाका शिक्षार्थी सहभागी हुनुहुन्छ। सुर्खेत स्थित पश्चिम एयर बेसले चैत 20 गते एक बिरामीको हवाई उद्धार गरी उपचारको लागि नेपालगंज पुर्याएको छ। बेसले अछाम जिल्ला मंगलसेन नगरपालिका 5 स्थित मंगलसेनबाट 62 वर्षीय जितेन्द्र बहादुर शाहको उद्धार गरेको हो। यस्तै बेसले दार्चुला जिल्ला शहीद शिखर गाउँपालिका 4 चैत 17 गते भएको जीप दुर्घटनामा घाइते 3 उद्धार गरी उपचारको लागि धनगढ़ी स्थित अस्पताल पुर्याएको छ। यसै गरी मध्य एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको चैत 19 गते हवाई उद्धार गरेको छ। बेसले सोलुखुम्बु जिल्ला माप्य दूधकोशी गाउँपालिका 5 34 वर्षीय बिन्दा राईको उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै श्रीनाथगढ़बाट खटिएको टोलीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका 1 स्थित ग्याङ्कयो जंगलको खोजमा खसेर घाइते भएका एक पुरूषको चैत 18 गते उद्धार गरेको छ। टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका 4 24 वर्षीय मनिष साकेको सकुशल उद्धार गरेको हो। इन्द्रबक्स कर्णले मुस्ताङ जिल्ला बारागुङ मुक्ति क्षेत्र गाउँपालिका एक स्थित मुक्तिनाथ मन्दिर इलाकामा चैत 20 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उक्त शिविरबाट 122 जना नेपाली 46 जना विदेशी नागरिक सहित 168 जनाको स्वास्थ्य उपचार गरिएको थियो। यस्तै नयाँ रणबीम गुल्मली पर्वत जिल्ला जलजला गाउँपालिका 4 माझफाट स्थित फड्के ढुङ्गा आधारभूत विद्यालयमा चैत 18 गते वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सैनिक अस्पताल पोखरा नम्बर 23 फिल्ड एम्बुलेन्स गुल्म प्रदेश अस्पताल म्याग्दी र धौलागिरी प्रादेशिक अस्पताल बागलुङसँगको सहकार्यमा सञ्चालित शिविरबाट 531 जना लाभान्वित भएका थिए। यस्तै रणभीम गणले खोटाङ जिल्ला साकेला गाउँपालिका 2 रतनछामा चैत 16 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नम्बर 18 फिल्ड एम्बुलेन्स गुल्म जिल्ला स्वास्थ्य कार्यालय जिल्ला अस्पताल खोटाङ र स्थानीय निकायहरूको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शिविरबाट 208 जना स्थानीय लाभान्वित भएका छन्। यसै गरी चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात नयाँ गोरखगणले भरतपुर महानगरपालिका 23 कसरा स्थित विक्रम बाबा मन्दिर परिसरमा चैत 5 देखि 19 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विक्रम बाबा पूजाको अवसरमा 15 दिनसम्म सञ्चालन भएको शिविरबाट 1363 जना भक्तजन लाभान्वित भएका छन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: भूतपूर्व सैनिक सम्मेलन 2082 सम्बन्धी सूचना।
2: सम्मेलन हुने स्थानहरू
0: मध्यपूर्वी पृतना अन्तर्गतका जिल्लाहरूमा वैशाख 3 गते
2: मुख्य केन्द्र मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिवास सैनिक शिविरमा महोत्तरी सर्लाई र धनसाका हिताधिकारीहरू
0: उपकेन्द्र नम्बर 28 बाइनी अड्डा 12 बारा पर्सा र रौतहटका हिताधिकारीहरू
2: नन्दाबक्सगण सिराहामा सिराहा र सप्तरीका हिताधिकारीहरू वैशाख 5 गते हुने सम्मेलनमा मुख्य केन्द्र खर्गबलगण रामेछापमा सोही जिल्लाका हिताधिकारीहरू
0: सिन्धुली र दोलखा स्थित युनिटहरूमा सम्बन्धित जिल्लाका हिताधिकारीहरू
2: दर्ता सम्मेलन हुनुभन्दा 1 हप्ता अघिसम्म रहनेछ। सम्मेलन सम्बन्धी थप जानकारीको लागि
0: सैनिक कल्याणकारी निर्देशनालयको फोन नम्बर 01597942 नेपाली सेना कल्याणकारी बोर्ड 01451247
2: मध्यपश्चिम पृथना 071-419-209
0: पश्चिम पृथना 01611675
2: र मध्यपूर्वी पृथना 98-540-20773 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158 मैथिली भाषामा 34 भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशैभरका 212 वटा एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछ प्रमुख सुबेदार ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सम्बन्धी समाचार रिपोर्ट। साथमा हुनुहुन्छ प्राविधिक सुबेदार शोभा विष्ट। नेपाल सेना राष्ट्र सुरक्षाको आधार स्तम्भ हो। यो संगठन जति सबल र सुदृढ बन्छ राष्ट्र सुरक्षाको जग पनि त्यति नै मजबूत हुँदै जान्छ। सेनाभित्रको हरेक पद नियुक्ति जिम्मेवारी र सामूहिक उत्तरदायित्वबाट नै सांगठनिक सफलता सुनिश्चित हुने गर्दछ। विशेष गरी नेतृत्व तह र कार्यान्वयन गर्ने तह बीचको बलियो समन्वय नै सैनिक लक्ष्य हासिल गर्ने कड़ी हो। यही सन्दर्भमा आपसी संवाद र सामूहिक भावनालाई थप प्रभावकारी बनाउने उद्देश्यले जंगी अड्डामा चैत 19 र 20 गते देशभरका प्रीतना वाहिनी र गणहरूका अनुभवी प्रमुख सुबेदारहरूको सहभागितामा केन्द्रीय तहको प्रमुख सुबेदार ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सञ्चालन गरिएको छ।
3: म श्री युद्ध कार्य विभागको प्रतिनिधित्व गर्दै श्री नम्बर 17 वाहिनी अड्डाको प्रशु दीपक गौतम नेपाली सेनामा महिला सैनिकको व्यवस्थापन सम्बन्धमा देखिएका कठिनाईहरूको बारेमा प्रस्तुतिकरण गर्न गइरहेको छु।
0: सिपाहीबाट सेवा प्रवेश गरी आफ्नो जीवनको ऊर्जावान समय राष्ट्र सेवा

0: प्रमुख सुविधा तथा ज्येष्ठ सुविधाहरूलाई सहभागी गराई। हरेक वर्ष आयोजना गरिने यस बैठकले संस्थागत हित र सुधारको लागि थप मदत पुग्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। यस सम्मेलनको उद्देश्य नेपाली सेनामा लागू भएका र समय समयमा संशोधन गरिएका नीतिगत व्यवस्थाहरूको साथै संस्थागत हितका लागि गरिएका प्रयासहरू सम्बन्धमा जानकारी दिनु हो। यसै गरी उक्त व्यवस्था तथा प्रयासहरू कार्यान्वयनको क्रममा देखिएका समस्याहरूको समाधानका लागि व्यावहारिक राय सुझाव जिज्ञासा एवं गुनासाहरू प्राप्त गर्न समेत यस समन्वयात्मक बैठकको महत्वपूर्ण भूमिका रहेको छ। यस समन्वयात्मक बैठकको दौरान तपाईँहरूको फरक फरक अनुभवको आधारमा संस्थागत हितलाई प्राथमिकतामा राखी राय सुझाव प्रस्तुत गर्नुभएको छ भन्नेमा म पूर्ण विश्वस्त छु। यसै अवसरमा तपाईँहरूबाट प्राप्त जिज्ञासा राय सुझाव र समस्याहरूलाई सम्बोधनको लागि पहल गर्न सम्बन्धित विभाग तथा निकायहरूलाई निर्देशित गर्न चाहन्छु। मैले नेपाली सेनाका विभिन्न विभाग तथा निकायहरूमा गरेका भ्रमण र विभिन्न तहमा भएका समन्वयात्मक बैठकहरूबाट सकल दर्जाका अधिकांश जिज्ञासा एवं गुनासाहरू सम्बन्धमा जानकारी प्राप्त गरेको छु। यस्ता जिज्ञासा एवं गुनासाहरू प्राथमिकताका आधारमा क्रमिक रूपमा सम्बोधन हुँदै जानेछन्। साथै कतिपय विषयहरूमा सम्बन्धित विभागहरूबाट थप अध्ययन गरी निष्कर्षमा पुग्ने कार्य समेत हुनेछ।
1: संगठनको मूल्य मान्यता जोगाउन, अनुशासन कायम राख्न र सकल दर्जाको मनोबल उच्च बनाउन प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारको भूमिका विशेष हुन्छ। प्रधान सेनापतिको भनाईले पनि नेपाली सेनामा उहाँहरूको अपरिहार्यतालाई सही बमोजिम उजागर गरेको छ। खास गरी यो नियुक्तिले अधिकृत र अन्य दर्जा बीच एउटा मजबूत पुलको काम गरेको हुन्छ। संगठन र कमाण्डर प्रतिको वफादारिता, सैन्य मूल्य मान्यतामा रहन, माथहतका सकल दर्जाको सुविधा, अनुशासन, रीतिरिवाज र व्यावसायिक दक्षता अभिवृद्धिमा उहाँहरूको भूमिका अतुलनीय रहँदै आएको छ। यसै सन्दर्भमा चैत 19 गते बैठकको शुभारम्भ गर्नुहुँदै बलादुकृत रथी श्री प्रदीप चंग केसीले सम्मेलनको उद्देश्य बारे स्पष्ट पार्नु भएको थियो।
2: नेपाली सेनाको संगठनात्मक सुदृढीकरण, अनुशासनको प्रवर्धन तथा विभिन्न स्तरमा देखा पर्ने व्यवहारिक समस्या तथा चुनौतीहरूको समयले पहिचान गरी समाधान गर्ने उद्देश्यले विक्रम सम्वत 2076 सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार संयोजनात्मक बैठकले संस्थागत स्वरूप लिँदै गइरहेको छ। यसै सन्दर्भमा नेपाली सेनाका विभिन्न फर्मेसन युनिट तथा सब युनिटहरूमा देखा परेका व्यावहारिक समस्या एवं अधिक जिल्लादार तथा अन्य दर्जाको वृत्ति विकास, पेसागत दक्षता तथा कार्य सम्पादनमा देखिएको चुनौतीहरूको पहिचान र समाधानका लागि यस बैठकले महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले पूर्ण विश्वास दिएको छु।
1: नेपाली सेनाले 2076 सालदेखि बाहिरी प्रीत नहुँदै केन्द्रीय तहसम्म नै प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सञ्चालन गर्दै आएको छ। सैनिक सेवाको लामो र गौरवमय यात्रामा सैनिक दर्जाबाट प्रवेश गरी पसिना र पौरखले आर्जेको यो पदले अनुभवको खानी सम्झालेको हुन्छ। यो अनुभवले सिपाहीको पिरमर्का बुझ्नेदेखि युनिटको परम्परा जोगाउने लगायतका थुप्रै जिम्मेवारी बोकेको हुन्छ। यस जिम्मेवारी निभाउने क्रममा आफ्नो क्षेत्रका समस्या, चुनौती र सुधारका पाटाहरूलाई सहभागी सुबेदारहरूले प्रस्तुत गर्नुभएको थियो। संगठनलाई एक ठिक्का बनाइराख्न ज्येष्ठ सुबेदारको समन्वयकारी भूमिका अपरिहार्य छ, जसले एकातिर सिपाहीको भावना बुझ्छ भने अर्कोतिर कमाण्डरको आदेश बुझाउँछ। त्यसैले पनि एउटा सिपाहीको पसिना र ज्येष्ठ सुबेदारको अनुभव नै नेपाली सेनाको वास्तविक पूँजी हो। एक अनुभवी सैनिकले भोगेको यथार्थ र संगठन हितका लागि देखेको सपना पूरा हुनुपर्छ भन्ने विश्वासका साथ उहाँहरूको ज्ञानलाई संगठनको नीति निर्माणमा जोड्न र स्पष्ट मार्गचित्र बनाउन यो बैठक आयोजना गरिएको हो। बैठकबाट प्राप्त सुझाव र निचोडहरूलाई अब नीतिगत रूपमा कसरी अगाडि बढाइन्छ त सैनिक संगठन निर्देशक सहायक रथी श्री माधव थापा।
3: यी प्रस्तुति तथा अन्तर्क्रियाका क्रममा उठेका प्रश्न तथा जिज्ञासाहरू विभिन्न विभाग महानिर्देशनालय र निर्देशनालयहरूका प्रतिनिधिहरूबाट सम्बोधन भएका छन् भने प्रारम्भिक मूल्याङ्कनका आधारमा प्राप्त सुझावहरू मध्ये 56 नीतिगत प्रकृतिका रहेका छन् भने 85 सुझावहरू सामान्य सुधार तथा व्यवस्थापनसँग सम्बन्धित रहेका छन्। मध्ये कतिपय विषयहरूले के देखाउँछन् भने उठेका कतिपय विषयहरू युनिटकै पहलता, सक्रिय कार्य सञ्चालन विधि, उचित व्यवस्थापन, समन्वय तथा कार्यान्वयनबाट नै समाधान गर्न सकिने अवस्थामा छन्। यी मध्ये 5 नीतिगत प्रकृतिका राय सुझाव गत वर्षको समन्वयात्मक बैठकका क्रममा पनि उठाइएका विषयहरू छन् जुन प्रगतिको विभिन्न चरणमा रहेको जाहेर गर्दछु। समग्रमा हेर्दा यी सबै प्रस्तुति, ब्रिफिङ र छलफलबाट केही साझा तथा रणनीतिक विषयवस्तुहरूलाई स्पष्ट

0: उजागर गरेका छन्।
1: प्रमुख सुबेदार, ज्येष्ठ सुबेदार, सिपाहीका लागि अभिभावक र कमाण्डरका लागि एक विश्वसनीय सल्लाहकार पनि हुन्। उहाँहरूको एउटा सुझावमा वर्षौंको अनुभव लुकेको हुन्छ भने एउटा निर्णयमा हजारौं सिपाहीको हित र सैनिक लक्ष्य गाँसिएको हुन्छ। त्यसैले उहाँहरूको अनुभव र राय सुझावलाई नीति तथा पद्धतिमा बदल्न र सैनिक नेतृत्वको भिजन अनुरूप फौजलाई तयार गर्दै सांगठनिक सुदृढीकरणका लागि यस्ता बैठक फलदायी साबित हुँदै आएका छन्।
2: श्रोता, हामीले भर्खरै प्रस्तुत गर्यौं प्रमुख सुबेदार ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक 2082 सम्बन्धी समाचार रिपोर्ट। अब प्रस्तुत गर्दैछौ संयुक्त रचनाहरू समेटेर तयार पारिएको साहित्यिक प्रस्तुति। साथमा हुनुहुन्छ प्राविधिक सुबेदार मन्दिरा बुढाथोकी।
3: ओढिएर शीतका लहरहरू, पन्छाएर बाधाका पर्खालहरू, टेकेर लक्षेका पाउहरू, बोकेर सेवाका भारीहरू, हिमाल चुन्न लालयित मनहरू, प्रभातमा खियाउँदै निस्वार्थ लम्किँदैछौ जीवनको एउटा सौभाग्य लिएर। भरिदेऊ भारीका चाङहरू, अझै खियाइदेऊ आङहरू, विशाल ब्रह्माण्ड मुनि शान्त हिमाल हृदय लम्किरहन्छौ वायुपंखी घोडा बनेर, देशको कर्मठ सिपाही बनेर। श्रोता, सैनिक केवल युद्ध मैदानको पहिचान मात्र होइन, साहित्यिक सुशीलीको गुञ्जन पनि हो। उसले अरूले भन्दा धेरै बुझेको छ यो देशको माटोको सुगन्ध, निहालेको छ बुकी फूल, लाली गुराँस र सुनाखरीको सौन्दर्य, कस्तुरीको सुगन्ध जस्तै प्रवाहित बर्दीको सुगन्धलाई उसले आकर्षणको केन्द्र बिन्दु बनाएर उचाइमा पुर्याएको छ राष्ट्रको गरिमा सगरमाथा भन्दा माथि। साहित्यिक सृजनाले मातृभूमिको अभ्यर्थना गर्दै आफ्नो कर्तव्य पथमा अघि बढ़िरहेका ती महान सैनिकहरूका रचनाहरू मध्ये कार्यक्रमको पहिलो प्रस्तुतिमा गुणस्तर नियन्त्रण महाशाखा जौलियाटा भद्रकालीमा कार्यरत प्रमुख सेनानी श्री विमल थापाको सिपाही शीर्षकको मुक्त छन्दमा विरचित कविता यहाँहरू माझ राख्न गइरहेका छौं।
4: माटोको सुगन्ध हृदयभित्र बोकी मातृभूमिका लागि लड्दछ सधैँभरि, आफन्तको माया ममता बिर्सी शान्ति कायम गर्न तत्पर सधैँभरि, जंगल पहाड हिमाल चढ़ी हर मोर्चामा डर्दछ वीर बनी, पछाडि फर्किन्न थाक्दैन कसैभरि, देशकै निम्ति पनि जीवन समर्पण गरी, सिरानी बनाइ बन्दुक र गोलीगट्टा युद्धमा देख्छ सपना अभिमन्यु बनी, गन्दैन शत्रु हजारौं आउँदा पनि, राज्य अजन दृष्टि लक्ष्यमा चुक्दैन निशाना, साना तिना समस्या आइरहँदा हुँदैन कहिले दिग्भ्रमित, अनि मुटुमा झण्डा बोकी आशाको दियो बनी बल्छ सधैँभरि, शत्रुको पनि सत्तो जान्छ जब जब कराउँछ आयो वीर गोर्खाली बनी, डगमगाउँदैन कर्तव्यबोधबाट कहिले डटिरहन्छ हर मौसममै पनि, चाहे हिउँ परेको रात होस् वा तराईको ताप, भुल्दछ सारा छ पनि मावालीको माया लु धाप पनि, अनि आमा बाको आशीर्वाद हृदयमा सँगालेर डटिरहन्छ हर पल, जे आई पर्दा गर्दैन गुनासो जसै गरी, चाहे घुरी चलोस् गोली बसोस् डगमगाउँदैनन् वीर पाइला कसै गरी, सीमाभित्र शान्ति सुरक्षाका लागि परि आए बलिदान दिन्छ आफ्नो झण्डा जोगाउन भने, सिपाही हुँ म देश रक्षक वीर देशकै निम्ति सधैँ, बनाउँछु रात दिन एक पनि नथाकी सधैँ, खटिएर रक्षक बन्छु देशकै रक्षाकै लागि पनि।
3: प्रस्तुत कविताले सैनिकको बहुआयामिक भूमिकाको सजीव चित्रण गरेको छ। जहाँ सैनिकको जीवनमा थकान, डर र गुनासो भने सब्जै हुँदैन, ऊ केवल देश र जनताको रक्षा गर्ने संकल्पका साथ एकटक उभिरहेको हुन्छ। सैनिक कर्म, धर्म र मर्मलाई साहित्यको माध्यमबाट उजागर गर्ने सिलसिलामा अब नयाँ भैरवी दल गुल्ममा कार्यरत उपसेनानी बलदेव केसीको हेलोस म तपाईँको आफ्नै सेनापति शीर्षकको कविता प्रस्तुत गर्दैछौ।
5: बादलको किनारामा गोली निशानी, तनाव केमा भयो सुसाप किन रिसानी, सीमित यस्तै पारिदिन्छु दुःख छ न कति हेर्नुहोस् म त तपाईँको आफ्नै सेमुपति जमदार साथ जम्नु पर्छ हल्लार साथ सँग हामी सबै मिलिजुली थपौ है उमङ्ग पढाउनु सहित जमसा परसम्म गति हेर्नुहोस् म त तपाईँको आफ्नै सेमुपति ठाउँ कि जागिर छोडौ नायकका कुरा कृष्ण बन्नुहोस् उस्ताद यही हो मथुरा किन मन पर्यो उस्ताद भक्तभक्ति हेर्नुहोस् म त तपाईँको आफ्नै सेमुपति सिपाही भन्छन् पाँच वर्षमा हुन्छ उपदान कोरिया र कतार अनि मलेसिया जान छोटो विचार गर भाइ होला फेरि क्षति हेर्नुहोस् म त तपाईँकै आफ्नै सेमुपति फारस भन्ने पक्का ढुक्क जागिरतिर उसलाई पनि छ होला जीवनको भिर र पनि बाल्नु पर्छ अब मनको बत्ती हेर्नुहोस् म त तपाईँको आफ्नै सेमुपति हेर्नुहोस् म त तपाईँको आफ्नै सेमुपति
3: प्रस्तुत कविताले सैनिक संगठन भित्रको दर्जागत व्यवस्था जिम्मेवारीको बाँडफाँड र सैनिक आवेग सम्वेकलाई समेटेको छ एउटा कमाण्डरले आफूभन्दा तल्लो दर्जाका सैनिकलाई गर्ने प्रेम र समन्वयलाई झल्काएको छ राष्ट्र सेवाप्रति समर्पित हुन आह्वान गर्नु प्रस्तुत कविताको सार बनेको छ श्रोता सैनिक र राष्ट्रप्रेम मुखरित हुने साहित्यिक सृजना पस्कने क्रममा अब भने बहुउद्देशीय प्लास्टिक उद्योग कार्यालय भीमफेदीमा कार्यरत जमदार कर्मचारी राधेश्याम पुर्कुटीको सिपाही बन्न साह्रै गाह्रो रहेछ शीर्षकको कविताको पालो रहेको छ जमदार कर्मचारी राधेश्याम पुर्कुटीले रचना गर्नुभएको कविता वाचन गर्दै हुनुहुन्छ प्राविधिक सुबेदार मुकुन्द बस्नेत
6: यता सुन न आमा सिपाही बन्न साह्रै गाह्रो रहेछ हिउँको पहिरो वर्षाको बाढी पहाड़ी पहिरो धुलो हिलो चिसो सिरेटो अनि तराईको गर्मी र शीतलहरमा पनि सिपाही बाँच्नै पर्ने अनि हाँस्नै पर्ने रहेछ आमा हो आमा सिपाही बन्न साह्रै गाह्रो रहेछ सरकारी बिदा दशैं तिहार माघी र लोसार न त घरमा पाहुना न त समाजको रमाइलो अनि समस्यामा देश र जनताको लागि अनवरत सेवामा समर्पित सिपाही बिदा छुट्टीमा आउन पाउँदैन आमा हो आमा सिपाही बन्न साह्रै गाह्रो रहेछ न्वारन पास्नी गुन्यु चोली र व्रतबन्ध अनि विवाहमा पनि न त कुनै आफन्तसँगको मिलाप न भोजको रौनक न कुनै परिकारको स्वाद मलाई केही याद छैन आमा हो आमा सिपाही बन्न साह्रै गाह्रो रहेछ पारिवारिक जिम्मेवारीले थलिएको म थिङ्गल त्यसमाथि 24 घण्टे ड्युटी र जिम्मेवारी सिपाही बाहिर हाँसे पनि भित्र मुस्किलले हाँस्दैछ तैपनि सदैव देश र जनताको सेवामा समर्पित छ तपाईँको छोरो नेपाल आमाको छोरो हो म देश र जनताको छोरो आमा हो आमा सिपाही बन्न साह्रै गाह्रो रहेछ हो म देश र जनताको छोरो आमा हो आमा सिपाही बन्न साह्रै गाह्रो रहेछ
3: प्रस्तुत कविता सैनिकको समर्पण अनुशासन र निष्ठाको चित्रण हो राष्ट्रको सुरक्षा अखण्डता र सार्वभौम सत्ताको रक्षाका लागि एउटा सिपाहीले गर्ने त्याग बलिदान र संघर्षलाई यस कविताले उजागर गरेको छ घर परिवार सुख सुविधा चाडबाड सबै त्यागेर देशको सुरक्षाका लागि एउटा सिपाहीले आफ्नो पूरा जीवन समर्पण गर्दछ भन्ने भाव प्रस्तुत कविताको सन्देश हो सैनिकका साहित्यिक सृजना प्रस्तुत गर्ने क्रममा अब सर्वेश्वर गाउँमा कार्यरत जमदार रमेश सिंह थगुन्नाको सैनिकको जिन्दगी शीर्षकको कविता राख्दैछौ
7: न घाम न पानी न दिन अनि न त रात सधैं एकान्तमा बसेर गर्छौ म एक्लै बात न घाम न पानी न दिन अनि न त रात सधैं एकान्तमा बसेर गर्छौ म एक्लै बात साथीभाइले सोध्ने गर्छन् एक्लै एक्लै किन टोलाइरहेको मध्यरातमा बुढी भन्दै एसएलआरलाई बोलाइरहेको एकहोरो भीरपाखा वन जंगल अनि नदी नाला हेर्दै मनभित्रका दुःख अनि पीड़ाहरूलाई सुखमा फेर्दै आफन्तले भन्ने गर्छन् सैनिकको जिन्दगी कति मोज छ आफन्तले भन्ने गर्छन् सैनिकको जिन्दगी कति मोज छ दशैं तिहार वार्षिक उत्सव अनि गुड फ्राइडेमा होज छ नमरी स्वर्ग देखिन्न बाहिर बात मार्नेहरूलाई के थाहा देशको लागि बलि चढ्न तयार हुने सैनिकको कथा अनि व्यथा कहिले भूकम्प कहिले बाढी पहिरो त कहिले महामारीसँगै हातेमालो र लुकामारीसँग मितेरी लगाउँदै रम्दै अनि रमाउँदै यसरी नै बितोस जीवन जय नेपाली सेना जय श्री सर्वेश्वर गण भनी उभिने छु राष्ट्र अनि जनताको कर्मठ पहरेदार सिपाही बनी उभिने छु राष्ट्र अनि जनताको कर्मठ पहरेदार सिपाही बनी।
3: सैनिकको जीवनको यथार्थ र आत्मगौरव प्रस्तुत गरेको यस कविताले सैनिकहरू केवल ड्यूटीमा नभई आफ्नो आत्मा र भावनालाई पनि राष्ट्र सेवामा कसरी समर्पित गर्छन् भन्ने कुरा उजागर गरेको छ। प्रस्तुत कविताले सरल भाषामा मर्मस्पर्शी ढंगले देशका लागि जीवनै समर्पित गर्न तयार हुने सैनिकको कथालाई प्रस्तुत गरेको छ। सैनिक जीवनसँग सम्बन्धित साहित्यिक सृजना प्रस्तुत गर्ने क्रममा अब राख्दैछौ प्रहरी पक्ष गणमा कार्यरत सुबेदार प्रेम कुमार पौडेलको बधाई छ है सुबेदार नि शीर्षकको कविता।
8: घर व्यवहार र दुःख पीड़ा जिन्दगीभर साइकोमा घर व्यवहार र दुःख पीड़ा जिन्दगीभर साइकोमा बधाई छ है जमदारनीलाई सुबेदानी भएकोमा। घर व्यवहार र दुःख पीड़ा जिन्दगीभर साइकोमा बधाई छ है जमदारनीलाई सुबेदानी भएकोमा। दलिनमा छन् सपनाहरू खुशी भरको साँधैमा छ चन्द्र चाहिए लैजाऊ प्यारी अहिले मेरो कादैमा छ। चिन्ता लाग्छ अचेल तिमी डुब्लाउँदै गएकोमा चिन्ता लाग्छ अचेल तिमी डुब्लाउँदै गएकोमा बधाई छ है जमदानीलाई सुबेदारनी भएकोमा। खबर सुनी सुबेदारका बा कति खुसी भयो होलान् खबर सुनी सुबेदारका बा कति खुसी भयो होलान् हलगुरु फुकाएर मासु किन्न गए होलान् सुबेदारकी आमाले झन् लड्डु किनी ल्याइसकेछिन् कति छिटो गाउँ भरि हल्ला गर्न भ्याइसकेछिन् बा आमाको आशीर्वाद अनवरत रहेकोमा बा आमाको आशीर्वाद अनवरत रहेकोमा बधाई छ है जमदारनीलाई सुबेदारनी भएकोमा। सुबेदारको छोरो नाच्दै चक्लेट बाँड्न गयो होला सुबेदारको छोरो नाच्दै चक्लेट बाँड्न गयो होला तिम्रो पनि घिरौले नाक नौका जत्रै भयो होला के पिर गर्छौ सुबेदारनी बेकारमा टेन्सन हुन्छ के पिर गर्छौ सुबेदारनी बेकारमा टेन्सन हुन्छ बसी बसी खान पुग्ने सुबेदारको टेन्सन हुन्छ। अफसोस छैन विचार पाथी खुन पसिना भएकोमा अफसोस छैन विचार पाथी खुन पसिना भएकोमा बधाई छ है जमदारनीलाई सुबेदारनी भएकोमा। अहिले टोलमा चालचोल छैन उबेलामा मर्छु भन्ने अहिले टोलमा चालचोल छैन उबेलामा मर्छु भन्ने पहिले सैनिक जागिर छोड्नु अनि बिहे गर्छु भन्ने मेरी भुपू गर्लफ्रेन्ड त झन् छाँगाबाटै खस्याहोली मेरी भुपू गर्लफ्रेन्ड त झन् छाँगाबाटै खस्याहोली आफैलाई ठिक्क भन्दै थाप्लो ठोक्दै बस्याहोली खुच्चिङ पर्यो उति बेला मलाई घुर्की लागेकोमा खुच्चिङ पर्यो उति बेला मलाई घुर्की लागेकोमा घर व्यवहार र दुःख पीड़ा जिन्दगीभर सहेकोमा बधाई छ है जमदारनीलाई सुबेदारनी भएकोमा।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेथिन 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग www.sulethin.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरीसँगै अंजु कार्की
1: सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू
0: खामेबादीको जोखिममा रहेको जोरसले बस्ती संरक्षणका लागि दुधकोशी नदी किनारमा तटबन्ध निर्माण कार्य सम्पन्न सोलुखुम्बुको संचार र विद्युत संकट हटाउन सांसद प्रकाश सिंह कार्कीको माग
1: खुम्चुङमा धिमी विद्यालयलाई राष्ट्रपति रनिङ सहितको उपाधि सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको जोड
0: कोशी प्रदेशमा सुरक्षित गर्भवतन सेवाको वितरण असामान्य सोलुखुम्बुमा 10 केन्द्र मात्रै सीमित ग्रीन भेन्चरलाई प्रतिवेदन सहित उपस्थित हुन सिजीडेम्बाको निर्देश
1: ओली लेखक र गुरूङलाई कार्यवाही गर्न आयोगको सिफारिश राष्ट्रपा सभापति लामी छाने सहित कार्की गुरूङ लगायत माथि पनि छानबिन सिफारिश जेएनजी आन्दोलनमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी क्षतिपूर्ति दिन सरकारलाई निर्देशन
0: अप्रेलमा चीनको विद्युत गाड़ीको निर्यात 40% बढ़्यो इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी
1: र चीनलाई हराउँदै नेपालको विजय शुरूआत
2: ए बाबु लौ न मेरो त हात खुट्टा अरुणसा झनझन गर्छ पिलासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिरको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417 18 9843349696 र 9861314472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: खुम्बु बासन लामो गाउँपालिका वडा नम्बर 3 पर्ने जोरसले बस्तीको सुरक्षाका लागि दुधकोशी नदीको किनारामा ग्याबिन पर्खाल तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ थामे क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उच्च जोखिममा परेको यस बस्तीलाई नदी कटान तथा सम्भावित विपदबाट जोगाउन गाउँपालिका र स्थानीय बासिन्दाको सक्रियतामा यो पूर्वाधार तयार पारिएको हो बस्ती संरक्षणको संवेदनशीलतालाई ध्यानमा राख्दै खुम्बु पासन नामक गाउँपालिकाले आर्थिक वर्ष 82-83 को विपद व्यवस्थापन कोषबाट यस योजनाका लागि 54,70,000 रूपियाँ बजेट विनियोजन गरेको थियो गाउँपालिकाको उक्त बजेटको अतिरिक्त स्थानीय स्तरमा जनसहभागितालाई बलियो बनाउँदै उपभोक्ताबाट 6,09,781.50 रूपियाँ बराबरको जनश्रमदान समेत जुटाइएको थियो यसरी आयोजनाको कुल अनुमानित लागत 60,79,781.50 रहेको छ स्वीकृत कुल बजेटबाट 1,36 1750 रूपया कट्टी भई खुद पाउने रकम 53,33,250 रूपया कायम भएको छ। यस महत्वपूर्ण निर्माण कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन स्थानीय बासिन्दा र सम्मिलित सम्मिलित जोसल्ले ग्याबिङ कार्यालय निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन गराइएको छ। उक्त उपभोक्ता समितिको अध्यक्षतामा पेम्बा दोर्जी शेर्पाले गर्नु भएको थियो भने कोष अध्यक्षमा काशी फुटी शेर्पा र सचिवमा रंजिता कार्की सुनवा सहभागी रहनु भएको थियो। उपभोक्ता समिति र गाउँपालिका बीच विक्रम सम्म 2082 फागुन 10 गते औपचारिक सम्झौता भई निर्माण कार्य अगाडि बढ़ाएकोमा सम्झौता अनुसार तोकेको समय सीमाभित्र अर्थात 2083 जेठ 15 गते भित्र यो तटबन्ध निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ। नदी किनारमा बलियो ग्याबिङ वाल निर्माण भएसँगै बर्खाइयाममा दुधकोशी नदीमा आउने बहाव र कटानबाट जोरसलेका स्थानीय बासिन्दा तथा भौतिक संरचनाहरू सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ।
1: विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल लोस्तीको सफल आरोहण गरी चिनिया आरोही गेक्सी लु ओरियो पर्वत आरोहणको इतिहासमा नयाँ अध्याय थप्नु भएको छ। सन् 2026 वसन्तकालीन आरोहण सिजनको अन्ततिर वहाँले एकै सिजनमा सगरमाथा र लोस्ती हिमाल दुई दुई पटक सफल आरोहण गर्नु भएको हो। हिमाली आरोहण क्षेत्रमा यस प्रकारको असाधारण उपलब्धि पहिलो पटक हासिल भएको दावी। यस अभियानको व्यवस्थापन गर्ने नेपालको अग्रणी आरोहण कम्पनी सेभेन समेट ट्रेक्सले गरेको छ। सेभेन समेट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर बुढा गाईका अनुसार चिनिया आरोही टेक्सीले एकै सिजनमा यसै सिजनको गत जेठ 3 गते बिहान 7:15 जाँदा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको थियो। त्यसको भोलिपल्टै अर्थात जेठ 4 गते बिहान 7:50 जाँदा उहाँले लोस्ती हिमालको सफल आरोहण गर्नुभयो। आफ्नो ऐतिहासिक यात्रालाई जारी राख्दै उहाँले जेठ 11 गते बिहान 7:50 जाँदा पुनः दोस्रो पटक लोस्ती र जेठ 14 गते बिहान 3:30 जाँदा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरी एउटै सिजनमा दुवै हिमाल दुई दुई पटक चढ्ने कीर्तिमान पूरा गर्नु भएको छ। विशेष गरी उहाँले गरेका दुईवटा सगरमाथा आरोहण बीचको समय केवल 9 दिन 20 घण्टा र 15 मिनट मात्र रहेको छ, जसले उच्च हिमाली आरोहणको क्षेत्रमा एउटा अद्भुत र नयाँ रेकर्ड स्थापित गरेको छ।
0: खम्बोपासङ लामो गाउँपालिकाद्वारा आयोजित स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिताको उपाधि खुमचुङ माध्यमिक विद्यालयले हात पारेको छ। जेठ 11 र 12 गते खम्बोपासङ लामो गाउँपालिकाको वडा नम्बर 1 रहेको खरीखोला माध्यमिक विद्यालयको प्राङ्गणमा संचालन भएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खुमचुङ माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको हो। विभिन्न खेलकुद विधा समेटेको यस प्रतियोगितामा गाउँपालिका क्षेत्रभित्रका तीनवटा माध्यमिक विद्यालयहरूले उत्साहजनक सहभागिता जनाएका थिए। दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा अंक तालिकाको आधारमा आयोजक समेत रहेको खरीखोला माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ भने महेन्द्र ज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। हिमाली क्षेत्रका विद्यार्थीहरूमा लुकेर रहेको खेलकुद प्रतिभालाई उजागर गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गरेको गाउँपालिकाले जनाएको छ। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका प्रवक्ता लाक्पा श्री शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शेर्पाले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने बताउनु भएको छ। आगामी दिनमा यस्ता प्रतियोगितालाई गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समापन समारोहमा विजयी तथा सहभागी विद्यालयका खेलाडी विद्यार्थीलाई ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ।
1: सोलुखुम्बु जिल्लामा फितलो संचार नेटवर्क र अस्त व्यस्त विद्युत सेवाको समस्याले समग्र जनजीवन प्रभावित भएको भन्दै प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले संसद मार्फत सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले हिमाली जिल्ला सोलुखुम्बुका अधिकांश क्षेत्रमा अझै पनि केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न नसकेको र जोड़िएका ठाउँमा पनि सेवाको गुणस्तर एकदमै दयनीय रहेको वास्तविकता सदनमा प्रस्तुत गर्नुभयो। हिमालयको खेतमा रहेका नागरिकहरू आधारभूत विकासका पूर्वाधारबाट समेत वञ्चित हुनु दुःखद रहेको उहाँको भनाई छ। विशेष गरी नेपाल टेलिकम एनटीसीको नेटवर्कमा देखिएको प्रणालीगत कमजोरीका कारण स्थानीय बासिन्दाले शास्त्री खेप्नु परेको सांसद कार्कीले उल्लेख गर्नुभयो। सोलु खुल्लुको निखुपिके गाउँपालिका र छिमेकी जिल्ला रामी छापको नकुण्ड गाउँपालिकामा स्थापित टेलिफोन टावरहरूमा नियमित विद्युत आपूर्ति नहुँदा ती टावरहरू 24 घण्टामा मुस्किलले 12 घण्टा मात्र चल्ने गरेको उहाँले भन्नुभयो। यसरी दैनिक आधा समय संचार विघ्न बन्नुपर्ने बाध्यताको अन्त्यका लागि सोलर वा अन्य वैकल्पिक ऊर्जाको ब्याकअप सहित दीर्घकालीन समाधान खोज्न उहाँले माग गर्नु भएको छ। यसै गरी विश्वकै प्रमुख पर्यटकीय गन्तव्य खुम्बुपासी नामु गाउँपालिकामा समेत मोबाइल नेटवर्कको तीव्र समस्या रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। संचार सेवाको यस्तो कमजोरीले स्थानीय बासिन्दा मात्र नभई त्यस क्षेत्रमा आउने हजारौं आन्तरिक तथा वायु पर्यटकहरू समेत संचार सम्पर्कबाट विमुख हुनु परेको र यसले मुलुकको पर्यटन क्षेत्रमै नकारात्मक सन्देश गइरहेको तर्फ कार्कीले सरकारलाई सचेत गराउनुभयो। निकट हिमाली भूगोलका नागरिक र पर्यटकको सहजताका लागि तत्काल संचार र विद्युतीकरणको भरपर्दो व्यवस्था मिलाउन उहाँले सम्बन्धित मन्त्रालय र निकायहरूसँग आग्रह गर्नु भएको छ।
5: सभामुख महोदय, आज 21औं शताब्दीको प्रविधि मैत्री युगमा सोलुखुम्बु जिल्लामा एनटीसी नेटवर्कको समस्या छ। डाटाको त कुरै नगरौं, फोन गर्न समेत समस्या छ। उदाहरणको लागि सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा 24 घण्टामा 12 घण्टा मात्रै फोनको नेटवर्क आउँछ। बाँकी समय टावरको बिजुली बत्तीको लाइन नभएकोले सोलरबाट सञ्चालन हुँदा यो समस्या आएको छ। त्यसको दीर्घकालीन समाधान होस्। त्यस्तै खुम्बु पासाङ लामु गाउँपालिका जुन विश्वकै पर्यटन आउने घुम्ने बस्ने ठाउँ, त्यहाँ पनि संचार फोन नेटवर्कको समस्या छ। सोलुखुम्बु जिल्लाभरि यही समस्या छ। यसको समाधानको लागि सम्माननीय सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। सम्माननीय सभामुख महोदय, सोलुखुम्बुमा अहिलेसम्म बिजुली बत्तीको केन्द्रीय प्रसारण लाइन सबैतिर विस्तार हुन सकेको छैन। विस्तार भएको ठाउँमा पनि गुणस्तरीय सेवा पाएको छैन। त्यसैले सोताङको दिप्लीघाट र खुम्बु पासाङ लामुको भूपसामा सब स्टेशन निर्माण गरेर विद्युतको थप गुणस्तरीय सेवा प्रदान गर्न र कालापत्थर
1: राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरकारवाला समक्ष आग्रह गर्नुभएको छ। मे 29 अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा विश्वभरका पर्वतारोहीको बस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्रै पर्यटन क्षेत्र मार्फत मुलुक अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा राख्नु भएको छ। उहाँले सगरमाथा सहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकारी तथा संवाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्व रहने समेत उल्लेख गर्नुभएको छ। राष्ट्रपतिले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीबारे चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता रहेको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तका लागि उपयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सन् 1953 साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन हिलारीले पहिलो पटक सफलतापूर्वक आरोहण शुरू गरेसँगै पर्वतीय पर्यटनको साहसिक महत्वबारे चर्चा गर्दै राष्ट्रपतिले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गर्नुभएको छ।
6: कोशी प्रदेशमा कुल 263 सूचीकृत सुरक्षित गर्भ प्रथम सेवा केन्द्र भए पनि भौगोलिक रूपमा यसको वितरण असमान छ। तापनि जुन सोलुखुम्बु र ओखलढुङ्गा जस्ता हिमाली तथा पहाड़ी जिल्लामा सेवा केन्द्रको संख्या अत्यन्तै न्यून छ। यसबाहेक तालिम प्राप्त स्वास्थ्य कर्मीको कमी, कर्मचारीको उच्च स्थानान्तरण दर, औषध अधिका भाव दोस्रो ट्राइमेस्टर 12 हप्ता पछिको सेवा सबै सरकारी अस्पतालमा उपलब्ध हुन नसक्नु प्रमुख प्राविधिक चुनौतीका रूपमा छन्। भौगोलिक जटिलतासँगै सामाजिक सोच र लाक्षणाले पनि सुरक्षित सेवाको उपयोगमा अवरोध सिर्जना गरिरहेको छ। स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार गर्भपतनलाई धेरै समुदायमा अझै नकारात्मक वा पापको दृष्टिकोणले हेरिने हुनाले कतिपय महिलाले गोपनीयताको डर र सामाजिक आलोचनाका कारण सुरक्षित सेवा लिन हिचकिच्याउने गरेका छन्। सरकारी स्वास्थ्य संस्थामा यो सेवा पूर्ण रूपमा निशुल्क उपलब्ध भए पनि त्यसबारे पर्याप्त जानकारी नहुँदा धेरै महिला असुरक्षित अवैधानिक र महँगो विकल्प रोजेर आफ्नो ज्यान जोखिममा पार्न बाध्य छन्। स्थानीय तहहरूले सुरक्षित गर्भपतन सेवा विस्तारका लागि बजेट विनियोजन गर्न थाल्नु, गैर सरकारी संस्थाको सहभागिता बढ़ने र प्रदेश स्वास्थ्य तालिम केन्द्र मार्फत नियमित रूपमा स्वास्थ्य कर्मीलाई तालिम प्रदान गरिने सकारात्मक पक्ष रहेका छन्। गत आर्थिक वर्ष 2081-82 मात्रै कोशी प्रदेशमा 20 वर्ष मुनिका 1374 भन्दा माथिका 33,106 जना गरी कुल 34,480 सेवाग्राहीले सुरक्षित गर्भपतन सेवा लिएका छन्। कोशी स्वास्थ्य निर्देशनालयको आधिकारिक तथ्याङ्क अनुसार कोशी प्रदेशका जिल्लाहरूमध्ये सुनसरीमा 33, झापामा 27, मोरङमा 25, इलाममा 23 र भोजपुरमा 23, संखुवासभामा 20, तेह्रथुममा 19, उदयपुरमा 18 र गोटाङमा 17 सेवा प्रदायक संस्था सूचीकृत छन्। ओखलढुङ्गामा 16, धनकुटामा 14 र पाँचथरमा 14, सोलुखुम्बुमा 10 र काप्लेजुङमा सबैभन्दा कम 4 मात्र सूचीकृत गर्भपतन सेवा केन्द्र रहेका छन्।
0: खिजिरेमा गाउँपालिकाले लिखु चार जल विद्युत आयोजनाको प्रबन्धक ग्रीन भेन्चर लिमिटेडलाई व्याकरण प्रभाव मूल्यांकन आईईई प्रतिवेदन सहित गाउँपालिकाको कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। गाउँपालिकाले पटक पटक पत्रचार गरेर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीबाट पर्याप्त जानकारी र समन्वय नभएको जनाउँदै आधिकारिक प्रतिनिधि सहित उपस्थित हुन भनिएको छ। गाउँपालिका अध्यक्ष गम्बो शेर्पाद्वारा हस्ताक्षरित पत्रमा कम्पनीलाई 2083 जेठ 19 गते बिहान 10 बजे गाउँ कार्यपालिकाको कार्यालयमा वातावरण पर्यवेक्षण प्रतिवेदन सहित उपस्थित हुन भनिएको छ। यसरी गाउँपालिकाले सामाजिक क्षेत्रमा गरेको खर्च विवरण सहित प्रतिनिधि उपस्थित गराउन पत्रचार गरेको थियो, तर कम्पनीले प्रतिनिधि नपठाई खर्च विवरण मात्र उपलब्ध गराएको थियो। उक्त विवरण सार्वजनिक भएपछि आयोजनाले सामाजिक काम र वातावरण अस्त न्यूनीकरणका लागि खर्च अपारदर्शी रहेको भन्दै स्थानीयवासीले प्रश्न उठाएका थिए। कम्पनीले बुझाएको विवरण अनुसार वडा नम्बर 1, 2 र 3 गरी 2,61,63,910 रूपियाँ विभिन्न व्यक्ति उपभोक्ता समिति तथा सरकारी र गैर सरकारी संस्थालाई उपलब्ध गराएको उल्लेख गरिएको छ।
6: पर्सी शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार राति यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना छ। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेस बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सी शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ, तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी र प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँ मधेस प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई भागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ।
0: विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाको लगातार कवरेजका कारण कोशी प्रदेश सभाको बुधबारको बैठक बस्न सकेन। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीको असहमति रहँदैको अवस्थामा सभामुख अम्बर बहादुर विष्टले त्यसलाई सर्वसहमत पारित भएको घोषणा गरेपछि संसदमा विवाद चर्किएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्न अगाडि विपक्षीलाई नियमअनुसार संशोधन हाल्ने समय सीमित नदिई सभामुखले मंगलबार एकलौटी रूपमा सर्वसहमत पारित भएको घोषणा विपक्षीले आरोप लगाएको छ। सोही विषयलाई लिएर बुधबार शुरू हुन साथ विपक्षी दल आक्रामक रूपमा प्रस्तुत भएको थियो। बैठक अवरूद्ध पार्ने क्रममा पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेकपाका सांसद राजेन्द्र राईले रोस्टम कब्जा गर्ने प्रयास गर्नुभएको थियो। यसअघिको बैठकमा पनि विपक्षी दलहरूको अवरोधको बावजूद सभामुख विष्टले जबरजस्ती बैठक अगाडि बढ़ाउन खोजेपछि सांसद राई रोस्टममा चढ़ेर माइक तानेर फाल्ने प्रयासमा उत्रनु भएको थियो। उक्त घटनाबारे स्पष्ट पार्दै राईले आफू रोस्टममा कुरा राख्न र बोल्नका लागि मात्र गएको तर प्रहरीले अवरोध सूचना गरेको दावी गर्नुभएको छ। संसदमा हंगा भएपछि स्थिति नियन्त्रणमा लिन सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो। सो अवधिमा सभामुख विष्टको अगुवाईमा विपक्षी दलका नेता इन्द्र बहादुर आङ्गो तथा सत्ता पक्षका नेता बीच सहमतिको बैजासमा बैठक बसेको थियो। वार्ताका क्रममा सत्ता पक्षका दलहरूबाट विपक्षीको मागलाई सम्बोधन गरेर अगाडि बढ़ने सकारात्मक सुझाव आए। सभामुख आफैले गतिरोध अन्त्यका लागि गम्भीरता नदेखाएको तर सदन खुलाउन नचाहेको आरोप नेता आङ्गोले लगाउनु भएको थियो। अन्तत सहमति जुट्न नसकेपछि आगामी 16 गते शनिबारसम्मका लागि बैठक स्थगित गरिएको छ।
7: अर्थमन्त्री डाक्टर सुरभि मोहाले संघीय संसदमा चालू आर्थिक वर्ष 2082/83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नु भएको छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजूद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनुभयो। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। विश्व अर्थतन्त्र 3.1% खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने र नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत भन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धि दर भने औसत भन्दा न्यून रहने देखिएको छ।
0: राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीका लागि सिफारिश गरेको छ। गएको भदौ 23 र 24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रस्तावित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सुझाएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 3,00,000 रूपियाँ जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अधीन प्रतिवेदनको निर्णय र सरकारलाई गरेको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड अन्तर्गत आज आयोगले सार्वजनिक गरेको छ।
7: यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई भाग्य छानबिन गर्न सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिनी थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिनको सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुन, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख रूपराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। आयोगले कारागारबाट कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामु छानेको सम्बन्धता रहेको किटान गर्दै लामु छानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामु छाने कैदबाट भाग्न फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामु छाने सहित नखु कारागार प्रशासनका सत्यराज जोशी र राष्ट्रपति सांसदहरू मनिष र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सूचना कार्की र पूर्व गृहमन्त्री सुदन गुरूङमाथिसम्म पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटना बारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्की माथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समय प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा सेनाले जन अपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन पनि सिफारिश गरेको छ।
0: यस्तै राष्ट्रिय मानव अधिकार आयोगले जनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिको यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्ति दिन सरकारलाई सिफारिश गरेको छ। आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनमा राज्यले नागरिकको जीवधनको सुरक्षा गर्न नसकेको उल्लेख गर्दै पीड़ितलाई न्याय र राहत दिन आग्रह गरेको हो। प्रतिवेदनको सिफारिश खण्डको बुदा 8 भनिएको छ। भदौ 23 र 24 गतेको आन्दोलनमा सार्वजनिक र निजी क्षेत्रमा भएका क्षतिको सम्बन्धमा त्यस्ता निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिको हानि नोक्सानीको लगतले यथार्थ मूल्याङ्कन गरी यथाशक्य उचित र मानसिक क्षतिपूर्ति दिलाउन सरकारलाई सिफारिश गरिन्छ।
7: गएको अप्रेल महिनामा चीनको विद्युत गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युत गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मीडिया र प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धत गर्दै समाचार संस्था अल जजीराले जनाएको छ। यससँग यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युत गाड़ी निर्यात गरेको छ। चीनी विद्युत गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,600 युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ।
0: अफ्रिकामा इबोला संक्रमण यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोडिएको दुर्लभ बुबेन्डो स्टेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मोसास्कोलाई उद्धत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एनआईले जनाएको छ।
7: एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमासो घरमा आज भएको सम्भावीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछाएको थियो। चीनले विश्वभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झुले 30 रन बनाए। नेपालकी रिया शर्माले 2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले विश्वभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाई। चीनकी मारुई केले 2 विकेट लिएकी छन्।
0: खेल खबर सँगै सोलो समाचार सक्यो। विधाउन अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
7: थाने बाढ़ीको जोखिममा रहेको जोरसल्लो बस्ती संरक्षणका लागि दुधकोशी नदी किनारमा तटबन्ध, निर्माण कार्य सम्पन्न। सोलुखुम्बुको संचार र विद्युत संकट हटाउन सांसद प्रकाश सिंह कार्कीको माग।
0: खुमजुङ माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिलको उपाधि। सगरमाथाको
6: संरक्षण र दिगो परिक्रमा राष्ट्रपतिको छोड़
7: कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवाको वितरण असममा सोलखुलुमा 10 केन्द्रमा प्रेषित ग्रीन भ्यूजर्सलाई प्रतिवेदन सहित उपस्थित हुन खिजीबम्बाको निर्देशन
6: ओली लेखक र गुरूङलाई कार्यवाही गर्न आएको सिफारिश राष्ट्रपति सभापति लामी छाने सहित कार्की गुरूङमाथि पनि छानबिन सिफारिश जेएनजी आन्दोलनमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी क्षतिपूर्ति दिन सरकारलाई निर्देश
7: मासिमको विद्युतीय गाड़ीको निर्यात 40% बढ़े इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी
6: र चिन्ना गाउँदै नेपालको विजय शुरूआत
7: साझा 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूरी विदा हुन्छ भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि शुरूआत फ्रेम सुन्दै गर्नुहोला नमस्कार।

0: connects to your heart. Zulu FM 101.2 MHz.
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश। सेनादेखि संस्थासम्म अनुसन्धानको दायरामा। घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
2: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
1: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक। सुधारका संकेत। 20 चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
2: आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती बेसी छ।
1: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार। तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
3: नयाँ पहलकदमी लिन सक्नेछौं र हाम्रो पहलकदमीले 84 निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
1: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3 लाख रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाइ छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनु पर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएमसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
2: यो सिफारिस चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाफ दिने र सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
5: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। मुहालवाला आईजीपी द्वय दान बहादुर कार्की र सशस्त्र प्रहरी कार्यकारी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक राष्ट्रपतिका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। राष्ट्रपति सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
6: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ। तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको मुजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
7: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
6: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यसो हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
5: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
8: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रू 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन रू 58 अर्ब र प्राथमिक सन्तुलन रू 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रू 28.78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
5: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएमसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
9: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
5: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2072-82 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिइरहेको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय

0: खेल इण्डोनेसियासँग खेल्नेछ।
1: बाङमा पहिलो महामहोत्सव माउरी पाला किसानको उत्साह र समस्या एकै ठाउँमा।
2: मसोकले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ बेस आशा छ।
3: माउरीको मह यस्तो हुन्छ र अस्तिमा लगाएको त यस्तो थियो, यो मह त यस्तो छ भन्नुहुन्छ।
1: मह उत्पादन बढ्दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्ट सँगै नेपालको अर्थतन्त्रमा अन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: Podcast Institute को IPTV से मतदान करके जीवन इंटरनेट निपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रगति भाई को वाईफाई 6 मंत्रभूसंग उत्कृष्ट जीवन प्रदान करके जीवन इंटरनेट संपूर्ण इंटरनेट टीवी व अन्य सेवाओं सजिले व्यवस्थित करने एटा उपयोगी सेल्फ केयर ऐप माई जीवन ऐप
1: आंखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामेट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ म उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन् हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन् तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन् दाङमा भने तीन दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ
4: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी
5: यो महोत्सवबाट हाम्रो मौरीको लागि प्रचार प्रसार होला मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्तिमा लगेको त यस्तो थियो यो मह त यस्तो छ भन्नुहुन्छ अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फुल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नुको लागि
4: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ महोत्सवमा भेटिनु भएका गोराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्
6: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ बाहिरबाट मह आएर हाम्रा मह बिक्रीमा चाहिँ यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन मह चाहिँ अहिले पुरानो चाहिँ लगभग धोइ भएको अवस्था हो यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ
4: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा
7: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ हाम्रो दाङ दङ्गारीहरूलाई खानलाई पुग्छ हामीले प्रयोग गर्नु र यो चिज राम्रो छ भनेर देखाउनलाई हो हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ यसले गर्दाखेरि कति मिल्या छैन

0: 50 भन्दा बढ़ी किसान व्यावसायिक माहुरी पालनमा जोड़िएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ बैंकको भनाइ छ। नेपाल माहुरी पालक महासंघ बैंकका अध्यक्ष दिनेश ओली,
1: यो महासंघमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह बंगाली उपभोक्ता र बंगाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र मह गाँस सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
0: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, CIN रेडियो, मध्य पश्चिम दाङ।
2: भएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भ्रमणमा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
3: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, गुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहाँ बस्नु भन्नुभयो।
2: तराई मधेसकै चुरी क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िएको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको थुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: Classic Deco 60th Anniversary Offer. Jatima Paiyo, Ketima Paiyo. Budget to package for Paiyo's item. About internet TV, the Wi-Fi 6 router, but in Ketima Paiyo's. Classic Deco, Kuneza, Iflaz, Kuneza, Parikhapta. 3 Zana Rai, 3 Mahina Internet Bonus. Ramaki 8 Zana Rai, 12,000 Internet Bonus. Sambasa, 980-100-7477. Classic Deco, Jatima Paiyo, Ketima Paiyo.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाईको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
7: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुने क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
8: अब सुपरको बाटै यो बाटो राम्रो खोज्यो भने यहाँ जाने, अब यहाँको भएपछि तिन देश गर्नु पनि सजिलो हुन्थ्यो। त्यही हो,
7: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढ़ेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बँदेल, हात्ती लगायतका जंगली जनावरले बालीजानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ।
8: अनि खै हामी पनि खान पाउँदैन।
7: विगत चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
3: उहाँले के भन्नु भएन हामीलाई त्यहाँ खेतीपाती गरेछौँ हामी त्यहाँ यता तल झर्दाखेरि हाम्रो खेतीपाती हुँदैन खेतीपाती उहाँ गर्ने अनि हामी हिँड्ने यहाँ तल बसेको छ हाम्रो खेतीपाती गरेर हुन्छ बाल रोप्नु पर्यो जङ्गल जराबर रोप्नु पर्यो हाम्रो समय पनि वेस्ट हुन्छ त्यस कारण हामी चाहिँ बस्छौँ बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस् बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस् खानेपानीको सुविधा भयो भने हामी त्यहाँ बस्छौँ भन्नुभयो त्यस कारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याएछौँ।
7: सर्लाहीको ईश्वरपुर नगरपालिका बाह्रको माथि भुपेक लालबन्दी नगरपालिका 13 र 14 हरियनको 1 र 2 र बागमतीको 1 र 11 का धेरै बस्तीमा अहिले बसाईसराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा स्वास्थ्य सड़क सिंचाई खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।

0: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाईसराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो, लालबन्दी सर्लाही।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराई अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिलीराज खनालसँग कुराकानी गर्नुभएको छ।
2: बसाई सराईको अब देशका धेरै कारणहरू हुन्छन्। केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, युवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने त्यो क्षमता हुने उनीहरूले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले त अब तपाईँको बाँदरदेखि लिएर सबै सानो प्रजाति उजाहरूको स्थिति छ, अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन। त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कति पाइन्छ कि अरू अवसर पाइन्छ कि गरेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई पनि जाने। त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसर को हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन मतलब बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिनुहुन्छ। तर पनि नेपालको तीन किसिमको विशिष्ट अवस्था छ, यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्नु नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेका छन् तिनीहरूलाई केही सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अलिकति वन जङ्गलदेखि लिएर जानवरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
3: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिवृत्ति दिलाउन सक्छ। बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
2: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त अघिल्लो भनेको मैले हेरिरहेको छु बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ
1: राष्ट्रिय मानवाधिकार आयोगले जेजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखत तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रयोग तथा गुण नियन्त्रण विभागले निम्न स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपाली एसियन गेम्स महिला चमकमा विजय शुरूआत गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
2: 8 PM रातको 8 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु
1: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
3: अहिले रातिको 8 बज्यो
2: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी यसपालिको मनसुनमा आउन सक्ने विपदका जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने काम बारेमा कुराकानी गर्दैछौ। हामीसँग विपद व्यवस्थापन बारेमा जानकारी दिननाथ भण्डारी हुनुहुन्छ। प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञानमा स्नातकोत्तर गर्नुभएका भण्डारी बाढ़ी पहिरोका लागि पूर्व सूचना प्रणालीको विकास र विपद जोखिम न्यूनीकरण सम्बन्धी अनुसन्धानमा क्रियाशील हुनुहुन्छ। उहाँ प्रकोप पूर्व तयारी सञ्जाल जीपी नेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: नमस्कार, धन्यवाद सर।
0: मनसुन र यसपालिको मनसुनमा आउन सक्ने विपद जन्य जोखिमको बारेमा नै चर्चा गरौं। मनसुन भित्र रहेछ अब केही समयमा नै नेपालका लागि। मनसुन भनेको एकातिर जीवन हो, त्यो हामीले एकदम बारम्बार चर्चा गरेका छौं, तर अर्कातिर जोखिम पनि छ। यसपालिको मनसुन चाहिँ कस्तो आउँदैछ भन्ने आकलन छ?
1: मनसुन त भिडिसक्यो भन्ने चाहिँ जानकारीहरू भइसकेछ होइन। अब जुनको 10-12 सम्म नेपालमा आइपुग्छ होला, अहिलेसम्मकै गतिमा आयो भने चाहिँ होइन। यसको दुईवटा, एउटा त अब अनिश्चितता नै एकदमै बढी छ, जुन चाहिँ केही वर्षदेखि यसो हुन्छ भने अर्को भने त्यो खालको स्थिति छ। तर यस वर्ष अलिक बढी ध्यान दिनुपर्ने कुरा के हो भने गर्मी एकदमै बढी हुन्छ भन्ने अनुमान चाहिँ अलि दरिलो छ। विशेष गरेर एल निनो भएको कारणले गर्दाखेरि सुपर एल निनो भनेका छन्, जुन चाहिँ 150 वर्ष जति यतामा सबैभन्दा ठूलो एल निनो भन्ने भावनाले एसिया दक्षिण एसियामा चाहिँ एकदमै बढी गर्मी हुन्छ भन्ने अनुमान छ। अब गर्मी हुन्छ भन्नुको अर्थ पानी पनि कम पर्छ भन्ने छ। तर पानी कम पर्ने चाहिँ समग्रमा कम पर्ने हो, तर कुनै दिन कुनै हप्ता चाहिँ 81 एकदमै धेरै पानी परेर फेरि बाढी पहिरो हुने जोखिम पनि उत्तिकै छ। तर गर्मी हुने कुरा चाहिँ एक खालको अब तयारी गर्नुपर्ने हो।
0: मनसुनको अवधिमा हाम्रो क्षेत्रमा केही गर्मी हुने नै समय हो, गर्मीको समयमा नै मनसुन आउँछ। तर मनसुनकै बीचमा अत्यधिक गर्मी अथवा हिटवेभ भन्दा चाहिँ कति खतरनाक हुन्छ?
1: सबै गर्मी खतरनाकै हुन्छ होइन। मनसुनको गर्मी खतरनाक चाहिँ दुई किसिमले छ कि। पहिला त यो गर्मी कसरी यसरी 81 बढ्छ भन्ने कुरा छलफल गरौं। जस्तो हिजो बिहानतिर 20 डिग्री जति थियो, दिनभरि घामले तात्यो र त्यो 32 डिग्री पुग्यो, अनि फेरि साँझदेखि चिसो हुन थाल्छ, अर्को दिन बिहान फेरि 20 डिग्रीमा झर्यो भने चाहिँ त्यो गर्मी बढ्दैन, किनभने फेरि 20 डिग्रीबाट तताउन थाल्छ घामले अर्को दिन, त्यही 32 म्याक्सिमम भयो 33 त्यस्तै बढ्ला। तर राति जुन चिसिने हो नि त्यो चाहिँ 20मा झरेन, त्यो 25 मात्रै आयो भने अर्को दिन तात्दा त 25 तात्न सुरु गर्ने भयो। त्यो जुन त्यो ताप छ त्यो दिन पर दिन बढ्दै जान्छ र झ्यापै 4-5 दिनमा चाहिँ तापक्रम एकदमै बढी, औसत हुने म्याक्सिमम भन्दा 5-6 डिग्री बढी हुन्छ, जुन चाहिँ अत्यधिक गर्मीको एउटा सूचक हो। अर्को कस्तो हुन्छ भने यो तापक्रममा मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। यदि आर्द्रता एकदमै बढी छ भने, आर्द्रता हुने कस्तो भने हावामा पानीको बाफ कति छ, हावामा पानीको बाफ हुन्छ, ओस हुन्छ, त्यो ओस जति बढी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढी हुन्छ होइन, र हामीलाई महसुस बढी हुन्छ तापक्रम उही भए पनि। यदि सापेक्षिक आर्द्रता बढी छ भने 27 डिग्री जस्तो तापक्रममा पनि हामीलाई 32-33-35 सम्मको गर्मी महसुस हुन्छ। यो दुईटा, त्यो एउटा एकदमै बढी उहरमालो गर्मी हुन्छ जुन चाहिँ दिनदिनै भकाभक तापक्रम बढेर हुने हो, ताप बढेर, अर्को चाहिँ कहिले काहीँ पानी पर्नु भन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि, त्यो किनभने हजुरको यो बाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ। गर्मीमा यो दुईटा गर्मी
0: सामान्यतया चाहिँ बाफ बढी भयो भने चाहिँ शीतल हुन्छ कि भने जस्तो एउटा किसिमको अनुमान छ, तर बाफ बढी हुँदा चाहिँ झन् अनुभव चाहिँ बढी हुने भयो।
1: हो, शरीरलाई अवसर चाहिँ झन् बढी गर्ने भयो, किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो होइन, तर पसिना चाहिँ बाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त।
0: मनसुनी गर्मीको बारेमा चर्चा गरौं, यसलाई चाहिँ त्यति धेरै खतराको रूपमा चाहिँ लिइदिएका सफल गरिदिएन। सामान्यतया मनसुन भन्ने साथै कि बाढ़ीको बढ़ी चर्चा हुन्छ कि पहिरोको चर्चा हुन्छ, पछिल्लो समयमा चाहिँ हिमतालहरू फुटेर अर्को किसिमको बाढ़ी, त्यो पनि बाढ़ी नै भनौँ पहिरो भनौँ, तर त्यो पनि जोखिम भनेर अलिक बढ़ी चर्चा हुन थालेछ। तर गर्मीमा खासै धेरै चर्चा चाहिँ हुने गरेको छैन। यो हिटवेभ अथवा लो जुन भनिन्छ तातो हावाको लहर भनेर अहिले जल तथा मौसम विज्ञान विभागले खतराको चेतावनी पनि दिइरहेको छ, यो भनेको चाहिँ के हो लु भनेर चाहिँ कस्तालाई भनिन्छ अनि मनसुन छिर्नु अघि र छिरेपछि यो कतिको खतरा रहन्छ?
1: लु चाहिँ सामान्य जुन अधिकतम तापक्रम हुन्छ नि होइन मेक्सिमम तापक्रम त्यो भन्दा 81-85 डिग्री बढी भयो भने चाहिँ लु भयो भन्ने हुन्छ। यो चाहिँ 80 डिग्री भन्दा माथि गएपछि लु हुने त्योभन्दा तल नहुने भन्ने हुँदैन। सामान्यतया 25 डिग्री हुन्थ्यो तापक्रम तर 81-29-30 भयो भने अब त्यो लु आयो हिटो भयो भन्ने चलन हो किनभने ठाउँ ठाउँमा अब कहीँ सधैँ 35 डिग्री तापक्रम छ भने 35 पुग्दाखेरि त्यसलाई लु भन्ने चलन भएन होइन 81 बढ्नेलाई लु भन्यो। अनि कारण के हो मैले अघि नै हजुरलाई निवेदन गरे जुन सेलाउनु पर्ने हो त्यति मात्रामा सेलाएन भने त्यो ताप थुप्रिएर बस्छ त्यो भएर मान्छेहरूलाई भरम के छ भने तातो हावाको लहर भनेपछि हावै चल्ने होला भन्ने लाग्छ। त्यसो होइन हावा चलेर त हामी कहाँ चाहिँ हुँदैन त्यस्तो हामी कहाँ हावा चल्यो भने शीतल हुन्छ हावा चलेन भने बरु ताप थुप्रिन्छ।
0: तर हाम्रो तराई क्षेत्रमा चाहिँ एकदम तातो हावा पनि चल्छ भन्ने
1: स्थानीय रूपमा चल्ने हो तर तराईभरि नै अथवा तराई र पहाड बीचमा हावा चल्यो भने त्यो त सेलाउँछ तर अब कोठाभित्र अथवा एउटा सहर बजारभित्र चाहिँ तातो लहर चल्ने भनेको हावा चले पनि झन गर्मी हुने भन्ने चाहिँ त्यहीँको हावाले गर्दाखेरि हो।
0: गर्मीको कुरा चाहिँ प्री मनसुनमा पनि हुने गर्छ नेपालमा र मनसुनको बीचमा पनि हुन्छ कुन चाहिँ बढी जोखिमयुक्त हुन्छ कुन बेलामा बढेको छ किनकि मनसुनको बेलामा पानी आउँछ कि भन्ने आशा
1: चाहिँ तापक्रम पछि चाहिँ जुनसुकै सँग पनि उत्तिकै जोखिम हुन्छ यसले स्वास्थ्यमा के कसरी असर गर्छ मेटाबोलिजम आदि इत्यादि भन्ने चाहिँ स्वास्थ्य क्षेत्रका डाक्टर लगायतका मान्छेहरूसँग कुरा गर्न उपयुक्त हुन्छ हामीले सामान्य कुराहरू मात्रै गर्ने हो सामान्य ज्ञानका कुरा तर प्री मनसुनमा बढ्यो भने पनि मनसुनको बीचमा बढ्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसुनमा चाहिँ बढी सुक्खा हुन्छ तर मनसुनको बीचमा चाहिँ जुन हपक्कको गर्मी भने नि मैले अघि होइन त्यो चाहिँ बढी हुन्छ अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढी हुन्छ त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढी पर्छ।
0: हुन त यो स्वास्थ्य सम्बन्धी कुरा हो तर तपाईँहरूले काम गर्दा थाहा पाउनु भएको छ गर्मीले मान्छेको स्वास्थ्यमा कति धेरै असर पारेको र कस्ता कस्ता जोखिमहरू नेपालमा देखिने गरेका छन्?
1: नेपालमा देखिएको सुनेको भन्ने चाहिँ एउटा अब 81 बेहोस हुने शरीर एकदमै लुलो भएर जाने यो खालका कुराहरू बान्ता हुने वाकवाकी आउने खाना नपच्ने टाउको दुख्ने शरीरको मसलहरू चाहिँ होइन दुख्ने क्र्याक हुने यस्तो खालको लक्षणहरू चाहिँ हुन्छ। त्यो मान्छेहरू धेरै चाहिँ गर्मीमा बेहोस हुने घटनाहरू चाहिँ बढी सुनिन्छ। अब यो कसलाई बढी त्यस्तो हुन्छ के भन्छ भने चाहिँ अब शारीरिक अवस्थामा भर पर्ने कुरा भयो बढी दीर्घ रोगी भएको छ औषधि खाइरहेको छ उमेर अवस्थाले गर्दा शरीर कमजोर छ भने थोरै तापक्रममा पनि बढी असर गर्छ आफूलाई कतिमा के जोखिम हुन्छ भन्ने कुरा चाहिँ स्वास्थ्यसँगै
0: विपद प्राधिकरण भनौँ अथवा जनता मौसम विज्ञान विभाग उनीहरूले चाहिँ बारम्बार चर्को घाम लागेको बेलामा घर बाहिर नजानु भन्ने किसिमको सन्देशहरू दिइरहेको हुन्छ। विशेष गरी यो गर्मीले चाहिँ खेतमा काम गर्ने किसान सडकमा काम गर्ने मजदुर स्कूल जाने बाल बालिका लगायत बढी जोखिममा चाहिँ उनीहरू किन छन् र उनीहरूले के ध्यान दिनुपर्छ?
1: पेसाका हिसाबले खुल्ला घाममा काम गर्ने मान्छेहरू हजुरले भने जस्तो खेतमा काम गर्ने बाटोमा खुल्लामा व्यापार गर्ने अथवा जस्ता पाता मुनि पढ्ने पढाउने व्यापार गर्ने होइन अथवा उद्योग कल कारखानामा काम गर्ने मान्छेहरू दिनभरि तातो घाममा गाडी चलाउनेहरू जहाँ अब एसीहरू व्यवस्था छैन होइन उहाँहरू बढी एक्सपोजमा हुन्छ कि दिनभरि घाममा पर्नुहुन्छ नि त त्यो भएर उहाँहरूलाई बढी जोखिम छ। उहाँहरूले एकदमै बढी पानी पिउने कसरी शीतल हुन्छ आफूलाई त्यो व्यवस्था गर्ने खेतमा काम गर्दाखेरि हजुरको लगातार घन्टौंसम्म त्यहीँ घाममा काम नगर्ने आधा घण्टा जस्तो काम गरेपछि 8-10 मिनट छारीमा बस्ने होइन पानी पिइराख्ने तिर्खन लगाए पनि यस्तो काम गर्न ठिक हुन्छ किनभने उहाँहरू बढी समय चाहिँ त्यो तातोको बढी सम्मुख हुनुहुन्छ। अब अर्को स्वास्थ्य अवस्थाका हिसाबले उमेरका हिसाबले चाहिँ बाल बालिका गर्भवती अवस्थाको महिलाहरू वृद्ध वृद्धा अरू विभिन्न शारीरिक हिसाबले कमजोर हुनुभएको अपाङ्गता भएका मान्छेहरू बढी संवेदनशीलता हुन्छ।
0: उनीहरूले एकदमै धेरै ख्याल गर्नुपर्ने कुरा भनेर हामीले त्यो विपद व्यवस्थापनको बारेमा बुझाउँदा चाहिँ के भन्ने गर्छ यो द्वारा भन्दा एकदम ख्याल गर्नु
1: एकदमै स्वास्थ्यको ध्यान दिने कुरा चाहिँ अघि नै मैले भने स्वास्थ्य कर्मीहरूसँग
0: भइहाल्यो
1: तर सामान्य ध्यान दिनुपर्ने कुराहरू खुल्ला घाममा नहुँदा छाता ओढेर कम्तीमा जाने पानी प्रशस्त पिउने सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने त्यसपछि तुरन्तै त्यसको प्रतिक्रिया स्वरूप अब बेहोस हुने के हुने स्ट्रोक हुने त्यो कुराहरू हुन्छ होइन. अर्को अघि मैले भने काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पसिना सकिएपछि शरीरमा फेरि पानी खाएपछि अनि बल्ल फेरि काममा जाने. अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छहारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ. अब एउटा अहिले सरकारले पनि ध्यान दिनुपर्ने कुरा के हुनसक्छ भने बिहान र राति अलि अबेरसम्म पसलहरू खोल्ने चलाउने नै हो भने अरू धेरै गर्मी हुने देशहरूमा बिहान र राति एक्टिभ हुन्छ मान्छे, दिउँसोको प्रचण्ड गर्मीमा चाहिँ बाहिर निस्कँदैनन्। अब हाम्रो के छ भने दिनभरि व्यापार हुँदैन किनभने गर्मीको कारणले, अनि साँझ परेपछि फेरि बन्द गरेर हिँड्नुपर्छ. त्यही भएर उद्योग व्यवसाय कल कारखानामा चाहिँ यो समय तालिका परिवर्तन गर्यो भने नीतिगत रूपमा यो निर्णयहरू गर्न सक्यो भने सजिलो हुन्छ. किनभने मैले मधेसमा रिसर्च गर्दाखेरि यो थाहा पाएँ भने साँझ उहाँहरूको तुरन्तै बन्द गर भनिहाल्छ, पसल बन्द गर्नु पर्यो. दिउँसो गर्मीले गर्दाखेरि विशेष शिशुहरू लगायतको चिजहरू बिक्ला तर अरू त बिक्दैन. त्यो भएर व्यापार उद्योगहरूमा चाहिँ धेरै असर परेको छ भन्ने चाहिँ सुनेको.
0: हामी विपद व्यवस्थापनबारे जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ बर्दी नेपालमा. अब चाहिँ हामी बाढ़ी पहिरोको बारेमा चर्चा गरौं, जुन कुरामा चाहिँ तपाईँले लामो समयदेखि अध्ययन पनि गर्दै आउनु भएको छ. पहाड़मा पहिरो, तराईमा बाढ़ी मनसुनको बेलामा धेरै सुनिने विषय यिनै हुन् र धेरैलाई जोखिममा पार्ने क्षेत्र पनि यिनै हुन्. यो श्रृंखला चाहिँ कसरी चल्छ, एकै वर्षमा दुवै ठाउँमा किन फरक फरक विपद आउँछ?
1: एउटा भूगोलले गर्दा हो, अर्को हाम्रो भू उपयोग पनि, हाम्रो जस्तो प्राकृतिक स्वरूप छ त्यही अनुरूपको हामीले गरिरहेका छैनौँ होइन. विकास निर्माण गर्दाखेरि खन्जो धेरै छ, अब ढुङ्गा माटो निकाल्ने, खानी निकाल्ने अथवा अरू विभिन्न कामहरू गर्दाखेरि खनेको माटो कहाँ थुपार्ने भन्ने पनि व्यवस्थित नभए हुनाले सानो पानी पर्दा पनि बाढी पहिरो धेरै आउने आइरहेको हामीले देखेकै छौँ. अब एउटा आकाशबाट त्यो जोखिम बढ़िरहेको छ जहाँ चाहिँ एक्कासी धेरै पानी पर्छ, अर्को फेरि जमिन बलियो बनाउनु पर्ने, रहन दिनुपर्ने, हामीले त्यो पनि कमजोर गरिरहेका छौँ. त्यही भएर बाढ़ी र पहिरोको कारणहरू मुख्य यो दुइटै हो होइन. तर हामीले आफ्ना कमी कमजोरी नभन्ने खालि जलवायु परिवर्तन भनेर मात्रै भनिरहेको हुनाले यो आफ्ना गल्तीबाट चाहिँ अलिकति लुक्ने छिप्ने गरेको
0: पाइन्छ.
1: भू उपयोग एउटा हो, अर्को चाहिँ जोखिमयुक्त ठाउँमा गएर बसोबास गर्ने काम गर्ने कुरा छ, त्यसमा पछि आउँला. अब तराईमा जुन बाढ़ीको कुरा छ त्यो चाहिँ होचो ठाउँहरू डुबान हुने कुरा भयो. पहाड़बाट गएको हुनाले नदीहरूको जुन रिभर बेड छ त्यो पिन्च पनि माथि आइरहेको अवस्था छ, किन भोरियो नि त होइन त मधेसमा. अर्को जहाँबाट सोस्थ्यो पानी त्यो नभएर अन्त अन्त डिस्टर्ब भइरहेछ. बाटो बनायो त्यसको नाली पहिला जहाँबाट पानी जान्थ्यो नभएर अब अर्को ठाउँमा पुगेर खस्छ, त्यसले गर्दाखेरि यो जुन प्राकृतिक सन्तुलन हो त्यो बिग्रेको अवस्था छ.
0: बाढी त प्राय उस्तै उस्तै ठाउँमा त्यही ठाउँमा बारम्बार आउँछ, पहिलो पनि गइरहेको ठाउँमा गइ नै रहन्छ धेरै समय, तर मानिसहरू त्यही बस्छन्, बारम्बारको जोखिम चाहिँ किन कम हुँदैन, मान्छेले किन उठाउँछ?
1: मुख्य देखिएको काम दुईटा छ कि सर, एउटा केही मान्छेहरूलाई विकल्पै छैन अन्त सुरक्षित ठाउँमा बस्ने र उनीहरूको जीविका चलाउने विकल्प छैन र बसिरहेका छन् एक थरी होइन. अर्को चाहिँ त्यहाँ फेरि आर्थिक अवसर पनि छ कि, खोला किनारमा भरको यही भोटेकोसी किनारमा हेर्नुभयो भने जोखिमयुक्त ठाउँ धेरै छन् तर अब व्यापार बाटो त्यहीँबाट गएको छ, छेउछाउ सबै त्यहीँ छ. अब नीतिगत रूपमा त्यस्तोमा बहन नदिने, सुरक्षित ठाउँमा बसोबास गराउनु पर्ने होइन, एक खालको त्यो एकदमै गम्भीर स्टेपहरू लिने हो, पहल कदमी लिने हो भने सुरक्षित ठाउँ हुन्थ्यो होला. नत्र अब सुर्खेतदेखि जुम्ला जाने बाटोमा हेर्नुभयो भने पनि त्यो कालीकोटको छेउछाउ मारतडीतिर जाने बाटोमा भयो भने त्यो बाटोको छेउमा भिरपाखोमा जहाँ पहिरो भएकै छ होइन, एकदमै खतरनाक ठाउँहरू छन्, अब त्यही बजार बढेकै छन्. किनभने अब बर्खा बाहेक अरू समयमा त आर्थिक क्रियाकलाप त्यही छ होइन, मान्छे त्यही बहने हो, त्यसको हिसाबले सर्ने भयो. हामीले त्यस्ता ठाउँहरू छनौट गरेर त्यसको जोखिम के छ राज्यले नै अलिकति होइन विश्लेषण गरेर यो ठाउँमा बस्नु हुँदैन, बस्न पाइँदैन भनेर रोक्नु पर्यो. नत्र मान्छे त अवसर पाएपछि बस्छ, सबैलाई त्यो जोखिम थाहा पनि हुँदैन, थाहा भए पनि अब जति बाँचिन्छ बाँचिन्छ नि त भन्ने पनि अवस्था छ
0: हुन त अब मान्छेको विकास पनि नदी किनारतिरबाट भएको भने हामी पढ्दै आएका छौँ किसिमले नदीको छेउमा अवसरहरू अथवा त्यहाँ सम्भावना खोज्नु त स्वाभाविक तर पनि पछिल्लो समयमा यो बढ्दो विपदमा स्थानीय पालिकाहरू अथवा व्यक्ति स्वयंले पनि त्यस्तो ठाउँको विकल्पहरू खोज्न चाहिँ कतिको सक्छन् खोज्यो भने चाह्यो भनेदेखि
1: चाह्यो भने सक्छन् सकिन्छ पनि होइन अब पूरै बन्दोबस्त गर्न सकिने अवस्था क्षमता पालिकाहरूको नभएर पनि होला होइन फेरि हाम्रो जीविकोपार्जन छ त्यसलाई छिट्टै छोड्न सकिने अवस्था हुँदैन मान्छेले दुईटा बाख्रा पाल्या हुन्छ चारवटा कुखुरा पाल्या हुन्छ होइन एउटा गाई यसरी बसिरह हुन्छ नि त गाउँमा अब त्यो सबै व्यवस्था गर्न सकिने अर्को पाखोमा हुँदैन अनि जहाँ सुरक्षित छ त्यहाँ पनि मान्छे छन् यो खालका जोखिमहरू छ तर अब स्वभावगत हिसाबले अलि दह्रो नीतिगत निर्णय हुने हो भने यो गर्न सकिन्छ जस्तो चीनतिर पनि बसाइसराईहरू त व्यवस्थित भइरहेको छ अब हाम्रोमा एकदमै जोखिमयुक्त ठाउँमा त्यहाँ बाटो लानलाई पनि करोडौं खर्च लाग्छ बिजुली लान पनि त्यतिकै महँगो छ पानी शिक्षा सम्पूर्ण कुरा लानलाई गाह्रो छ चार घर तीन घर होइन कहीँ पहिरा थाप्मा बसेका हुन्छ उहाँहरूलाई सर्नु छ भने सर्नुहुन्न तर मेरा ठाउँमा बाटो चाहियो भन्नुहुन्छ अब फेरि त्यहाँ बाटो पुर्याउँदाखेरि बस्ती सकिन्छ यस्तो अवस्था चाहिँ हाम्रोमा धेरै छ
0: कतिपय हाम्रो केही पालिकाहरू अझ धेरै जसो पालिकाहरूलाई कुरा गर्दाखेरि विपद व्यवस्थापनको लागि तपाईँहरूको तयारी के छ भन्दाखेरि उहाँहरूले असुरक्षित जुन क्षेत्र छ त्यसलाई अलिकति पर सार्ने अथवा त्यसलाई व्यवस्थापन गर्ने भन्दा पनि त्यहाँ घटना भइहाल्यो भनेदेखि उद्धार गर्ने राहत बाँड्ने त्यस पछाडि पुनर्स्थापनाका लागि केही समय खाना दिने त्यो कुरा चाहिँ उहाँहरूको सोचमा आउँदछ भनेको हामीले बुझाउन पनि नसकिरहेको हो कि त्यहाँनिर
1: नबुझेको पनि हो होइन हामी नेपालीहरूमा यो ममा पनि होला सबैमा होला व्यवस्था गर्ने ट्रेन्ड चाहिँ एकदमै बढी छ कि व्यवस्था गर्ने ट्रेन्ड चाहिँ एकदमै बढी छ हाम्रो सिकाइ प्रक्रिया नै अलिकति कम संवेदनशील हो कि जस्तो लाग्छ किनभने जोखिम थाहा नभएको भन्ने त होइन थाहा त छ नि त बाढी त्यहाँ देखेको छ भोगेको छ कतिपय त कस्तो छ भने एक ठाउँ बाढी पहिरो पीड़ित भएर सरेको मान्छे अर्को ठाउँ पनि बाढी पीड़ित ठाउँमै गएर बसेका छ
0: त्यस्ता घटना धेरै छ
1: होइन अनि फलान ठाउँमा पहिरोले सताएर सबै होइन घरवास के भएर सर्नुभएको अहिले फेरि बाढी पीड़ित हुनुभयो भन्ने चाहिँ सुनिन्छ त्यो भएर आर्थिक सामाजिक र अघि हजुरले भन्नुभएको जस्तो चेतना का समस्या चाहिँ छन् अब यसलाई सम्बोधन गर्ने कठोर नीतिले नै हो त्यो चाहिँ हामी कहाँ अभाव
0: अब अलिकति यो जलवायु परिवर्तनको कुरा छ अहिले तपाईँले सुरु एक ठाउँ भन्नुभएको थियो जलवायु परिवर्तनमा मात्रै दोष दिनुभन्दा पनि हाम्रा गतिविधि हामीले गर्ने काम पनि भन्नुभएको थियो तर त्यति हुँदा हुँदै पनि जलवायु परिवर्तनले केही न केही फिना बढाउनलाई सहयोग गरेको छ भनेर हामी चर्चा गर्दै आएका छौँ पछिल्लो समयका बाढी पहिरोहरूमा चाहिँ अलिक खतरनाक बन्दै जानुमा जलवायु परिवर्तनको पनि केही न केही भूमिका छ भनेर हामी भन्न सक्ने अवस्था कतिको छ
1: केही निकै होइन धेरै छ होइन धेरै छ अब प्रतिशतमा हामीले जमिनमा गर्ने अरू खराब कर्महरूको कति भार छ र जलवायु परिवर्तनको कति भार छ भन्ने मात्रै कुरा हो होइन जलवायु परिवर्तनको असर त परेको छ होइन अब यसले मूलत वर्षाको चरित्रमा परिवर्तन भयो पहिला जति पानी पर्थ्यो त्यो दुई तीन झरीमा पर्थ्यो भने अब एकै झरीमा पर्ने भयो दुई तीन झरीमा एक दिन दुई दिन बिराएर परिराख्थ्यो भने त्यो पानी सुसिन्थ्यो त्यसको उपयोग बढी हुन्थ्यो होइन अब त्यो एकैचोटि पर्दाखेरि त्यसले सतहको माटो बगाउने भयो होइन नसोसिने भयो नसोसिएपछि हिउँदमा काम लागेन त्यो पानी एकैचोटि बग्ने भयो बगेर जाँदाखेरि अरू चिज पनि लाने भयो होइन बाढी पहिरो गराउने भयो त्यही भएर यो जलवायु परिवर्तनको प्रभाव हो अहिले हामीले मागे जारी भनेर सुने जस्तो मात्रै भयो अबिर्सन थालियो कस्तो साउने झरी भन्ने हामीले बिर्सन थाल्यो किन सधैँभरि ठुल्ठूला थोपा भरेर पर्छ सकिन्छ अनि त्यसपछि बाढी पहिरो हुन्छ फेरि दुई चार दिनपछि दोलो सुरु हुन्छ
0: अझ पछिल्ला केही वर्षमा त असोजे बाढी भन्छ असोजको
1: अनि दसैँ एकदमै हरियो होइन त्यसपछि सफा हुन्थ्यो अहिले त जहिले पनि दसैँ हिले हुन्छ किन भन्दा मनसुन उता सर्यो बिचमा पानी पर्दैन होइन उता पछितिर पर्छ त्यसले गर्दा हाम्रो अब कृषिको धान चाँडो पाक्ने धान लगाउन थालियो अनि पानी ढिलोसँग पर्ला त्यसले गर्दाखेरि ठिक्क स्याहार्ने बेलामा क्षति भइरहेको अवस्था
0: यो सबै कुराले विपद बाढी पहिरोका घटनाहरू चाहिँ अझ खतरनाक हुने सम्भावनाहरू कतिको देख्नुहुन्छ तपाईँ
1: बढ्छ किनभने कारक तत्वहरू जुन छन् त्यो घटेकै छैनन्, जे कारणले जलवायु परिवर्तन भएको हो त्यो त्यसमा कुनै कमी भएको छैन, होइन त्यो नगर्दासम्म यिनीहरू त बढिरहेछन्। हामी योभन्दा ठूला विकराल समस्याको लागि तयार हुन जरुरी छ, अनि अघि हामीले भनेको गर्मी छ त्यो पनि यहाँभन्दा यो वर्षभन्दा अर्को वर्ष अझै बढ्न सक्छ।
0: अघि हामीले चर्चा गरेको अथवा आजको कार्यक्रममा समग्र हामीले चर्चा गरेको आउँदो मनसुनमा चाहिँ गर्मी धेरै बढ्छ, पानी कम पर्छ, त्यसले गर्दा जोखिम हुन्छ, सँगसँगै कुनै ठाउँमा अतिवृष्टि भएर बाढी पहिरोको जोखिम पनि हुन्छ। हामीले यो चर्चा गर्दै गर्दा यो घटनामा चाहिँ जलवायु परिवर्तनको भूमिका अथवा जलवायु परिवर्तन कतिको जोडिएको छ कि हामी एल्निनो अथवा सुपर एल्निनो भनेर पनि यसपालि भनिरहेका छौँ, त्यसको चाहिँ बढी सम्बन्ध हो यसपालि
1: जलवायु परिवर्तनले त्यो एल्निनोको स्वरूपमा पनि परिवर्तन भएको छ, होइन त्यही भएर अहिलेको एल्निनो सुपर एल्निनो हुने भयो, यो निकै ठुलो भयो भन्नुको अर्थ त्यसमा जलवायु परिवर्तनकै प्रभाव छ, किनभने समुद्रको पानी समुद्रको तापक्रमै एकदमै बढ़िरहेको अवस्था हो, होइन एल्निनोको साइकल लालिनो र एल्निनोको साइकल चाहिँ अब 7-11 वर्षको साइकल चाहिँ हुन्छ, होइन हाम्रो वार्षिक मनसुनी साइकल जस्तै। तर यो एकदमै बढ्ने कुरा चाहिँ फेरि जलवायु परिवर्तनसँगै सम्बन्धित छ, त्यो बाहेकको पनि जुन अतिवृष्टि खण्डवृष्टि र अति तातोका जुन घटनाहरू छन् त्यसको मात्रा प्रकृति र पुनरावृत्ति यो तीनटा बदलिनु मुख्यत धेरै हुनुमा चाहिँ जलवायु परिवर्तनको असर छ। यही बदलले नै जाँदाखेरि चाहिँ समग्रमा जलवायु परिवर्तन हुने हो नि त।
0: जोखिमको बीचमा एउटा अलिकति सम्भावनाको कुरा पनि ठिकै जोडिहाल्नु, पछिसम्म केही मौसमविदहरूले चाहिँ भन्न थाल्नु भएको छ सुपर एल्निनो नै भए पनि बंगालको खाडीबाट यता आउँदाखेरि धेरै कुराहरूले नेपालको मनसुनलाई प्रभाव पार्ने भएको, यहाँको स्थानीय उत्पादन पनि हुने भएकोले मनसुन राम्रो पनि हुन सक्छ भन्ने किसिमको सम्भावनाहरू पनि भन्नुहुन्छ, त्यो सम्भावना चाहिँ कति रहन्छ त्यसको?
1: यो अनिश्चितता छन् भनेर त हामीले सुरुमै कुरा गरौँ, सबैभन्दा जोखिम नै अनिश्चितता हो, ठ्याक्कै यही हुन्छ भन्ने थाहा पाए त हामीले आजैबाट केही पहल कदमी गर्न सकिन्थ्यो, होइन त्यो चाहिँ अनिश्चितता छ। र जलवायु परिवर्तनले बढाएको सबैभन्दा ठूलो जोखिम भनेकै अनिश्चितता, कतिखेर के हुन्छ भन्ने थाहा नहुन सक्छ, होइन अब बंगालको खाड़ीबाट आउने कुराहरू जुन बढ्छ भनेको छ त्यो चाहिँ मनसुन साबिकको भन्दा धेरै राम्रो अवस्था हुन्छ भनेर चाहिँ कमै आशा गरौं, होइन हामी अब वर्स्टको लागि होइन सबैभन्दा खराब परिस्थितिका लागि नै तयार हुनुपर्छ, र सरकारी जस्तो प्राधिकरणले पनि खराब परिदृश्यकै लागि चाहिँ तयारी गरिरहेको अवस्था देखिन्छ। अब राम्रो भयो भने
0: भइहाल्यो,
1: तर अब पानी अहिले भने भन्दा अथवा कम पर्छ भनेको साबिकभन्दा बढी पर्न पनि सक्छ भन्ने कुरामा चाहिँ पर्न पनि सक्छ, पर्दैन भन्न सकिन्न, किनभने दुई तीन झरीमै अब अहिले त 500 मिलिमिटरसम्म 624 मिलिमिटरसम्म 24 घण्टामा पर्न थालो भनेपछि त त्यस्ता तीनटा झरी आयो भने त औषध भन्दा कहाँ कहाँ माथि पुगिहाल्छ।
0: तर जस्तो जेठको मध्यदेखि असोजको मध्यसम्म जुन एउटा मात्रामा
1: पर्नुपर्छ
0: सम्भावना यसपालि कम देखियो,
1: त्यो सम्भावना चाहिँ कम देखियो, त्यसैले बीचमा गर्मी बढी भने दुईटा झरी बीचमा होइन बढी सुक्खा दिनहरू बढी भने अथवा पानी पर्ने अवधि जुन पहिला थियो 120 दिन जति पानी पर्छ भन्ने थियो अब त्यो चाहिँ 50-60 दिनमै त्यति पानी पर्थ्यो भने त हामीलाई गर्मी र सुक्खा त बढ्छ नि त,
0: बढ्छ
1: होइन पानी यति मिलिमिटर पर्ने थियो पर्यो भनेर भएन कि, मैले अघि भने नि त्यो पानी बाँडिएर पर्यो भने हामीलाई काम लाग्थ्यो, त्यो पानी एकदमै साँगुरिएर 2-4 दिनमै मात्रै पर्यो भने हामीलाई त्यो फेरि यो एकदम प्रतिकूल हुने भयो। यो चिज चाहिँ के हो भने चाहिने जति पाइयो भने ठिक हो, चाहिने भन्दा बढी भयो भने बिखोनी हो नि त,
0: प्रकोप हुने हो नि त। पानीको पर्वत विशेष बढेर नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपदका जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने काम बारेमा विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
2: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98573-35-78, 98573-70540, 98635-66788। आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा
6: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 0142-3888 अन्ठानब्बे 12 8 8 8

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बर्दिदो नेपाल पानी र पर्वत विशेष बर्दिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपद जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने कामका बारेमा विपद व्यवस्थापन बारेका जानकार देवनाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ पूर्व चेतावनी प्रणालीको बारेमा फेरि चर्चा गरौं जुन क्षेत्रमा चाहिँ तपाईँले लामो समयदेखि काम पनि गर्दै आउनु भएको छ जानकार हुनुहुन्छ त्यो क्षेत्रमा जसलाई जीवन बचाउने कडी पनि भनेर भनिन्छ। चेतावनी प्रणाली भनेको के हो सुरुमा त्यसको बारेमा जानकारी गराइदिनु अनि गर्मी र बाढी पहिरो दुवैको लागि यस्तो प्रणाली नेपालमा कतिको विकसित भएको छ।
2: पहिलो त पूर्व चेतावनी भनेको चाहिँ के हो भन्नुहुन्छ भने कुनै प्रकोप चाहिँ आउँदैछ भन्ने जानकारी त्यो आउनुभन्दा अगाडि नै जो मान्छे जोखिममा छ तिनीहरूलाई जानकारी दिने र उनीहरूलाई सुरक्षित ठाउँमा पुर्याउने त्यो प्रकोपबाट बचाउने यो प्रणाली चाहिँ पूर्व चेतावनी प्रणाली हो। यदि कुनै खोलाको छेउमा मान्छेहरू बस्दै हुनुहुन्छ काम गर्दै हुनुहुन्छ र अब त्यो खोलामा बाढी आउने सम्भावना देखियो भने ती मान्छेहरूलाई बाढी आउन सक्छ है भनेर जानकारी दिने र उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लैजाने यो पूर्व सूचना चाहिँ बाढीको पूर्व सूचना हो। अब त्यस्तै पहिरोको हो भने पहिरो जाने ठाउँ पहिरोले पुग्न सक्ने बढाउन सक्ने ठाउँका मान्छेहरूलाई पशु वस्तुलाई स्रोत साधनलाई जानकारी दिने कुरा गर्मी हुँदैछ भने अब त्यो गर्मी कहाँ कहाँ हुँदैछ र त्यसबाट कुप्रभावित हुन्छन् उहाँहरूलाई जानकारी दिने सँगसँगै र त्यसबाट सुरक्षित बनाउने यो दुईटा जानकारी दिने मात्रैलाई हामीले प्रणाली भन्नु भएन त्यसबाट असर पर्न सक्ने मान्छे पशु वस्तु र अरू उहाँहरूको जीविका त्यसलाई सुरक्षित गर्न सकियो भने चाहिँ त्यो पूर्व सूचना प्रणाली हो। अब दोस्रो यसको लागि प्रणाली के कस्तो विकसित छ भन्ने कुराहरू धेरै जसो प्रकोपहरू जल तथा मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सम्भव छ प्राविधिक हिसाबले अहिलेसम्म अब जस्तो भूकम्प होला अरू विभिन्न खालको प्रकोपहरूको त्यति धेरै प्रभावकारी पूर्व सूचना प्रणाली बनाउन सकेको अवस्था छैन तर मौसम र मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सुरुवात भइरहेको छ। तर अब हाम्रोमा चाहिँ असाध्यै धेरै सूक्ष्म हावापानीका क्षेत्र छन् एउटै पाखोमा पनि फेरीमा र माथि देउरालीमा भन्ज्याङमा फरक अवस्था पाइन्छ एउटै पाखोको पनि पूर्व फर्केको पश्चिम फर्केको मोरडामा फरक अवस्था छ होइन त्यसले गर्दाखेरि यो चाहिँ एकदमै पावरफुल छ शक्तिशाली सशक्त प्रणाली छ हामी कहाँ पूर्व सूचनाको भन्न सकिने अवस्था छैन तर पनि अब मौसम भोलि कस्तो हुन्छ तीन दिनमा कस्तो हुन्छ भन्ने अन्दाजहरू गर्न सकिने अवस्था छ जुन चाहिँ 70-80% विशेष गरेर यो चरम मौसमी अवस्था भन्छ त्यो चाहिँ मिल्छ भनेपछि 10 घटनामा 7 घटना त कम्तीमा सुरक्षित हुन सकिने अवस्था छ र यसमा सुधार पनि हुँदैछ।
1: आज अथवा आज बेलुका नै भोलि चाहिँ यो ठाउँमा चरम गर्मी हुँदैछ भने मान्छेले पूर्व तयारी गरे भनेदेखि घटाउन सकिन्छ नि त्यसको जोखिम धेरै
2: सकिन्छ अनि बाढीको केसमा तराई मधेसमा त बाढीबाट थाहै नपाई मृत्यु हुने संख्या निकै कम भएको छ नि त्यो पूर्व सूचनाबाटै हो र पहाड़मै पनि अब टेलिफोनको कारणबाट माथिबाट खबर गरेर तल्लो तटका मान्छेहरू झुकिएको त अहिले त अनगिन्ती घटनाहरू आइसक्यो नि त पूर्व सूचना त्यही हो नि
1: त जस्तो सरकारले पनि पछिल्लो समयमा चाहिँ बाढी प्रभावित क्षेत्रहरूमा 1,00,000 मेसेज पठाइयो र प्रभावकारी भयो भन्ने खालको कुरा सुनिन्छ मान्छेहरूले कतिको पत्याएर आफ्नो तयारी गर्न थालेका छन् पछिल्लो समयमा
2: अब नहुनु भन्दा त्यो एकदमै राम्रो भएको छ तर जति हुनुपर्ने हो त्यति चाहिँ प्राविधिक हिसाबले होइन अघि हामीले भनौँ मान्छेको चेतना व्यवस्थाको कारणले गर्दाखेरि 100 पुग्न सकेको अवस्था छैन यद्यपि त्यसका धेरै सकारात्मक प्रभावहरू परेका छन् होइन अब प्राविधिक हिसाबले पनि त्यसलाई निकै धेरै सुधार गर्नुपर्ने देखिन्छ जस्तो खोला किनारमा कहाँसम्म जोखिम छ भन्ने संघीय निकायहरूलाई सबैलाई थाहा नहुन सक्छ अनि उहाँहरूले एउटा सर्टेन एरियामा पठाइदिनुहुन्छ जहाँ चाहिँ अब कहिल्यै बाढी नपुग्ने ठाउँको मान्छेलाई एसएमएस जाला उसले मलाई त्यत्तिकै आउँछ भन्ला अनि अर्को एसएमएस जान पनि अलिकति समय लाग्ने अहिले नयाँ एउटा प्रविधि आएको छ मोबाइल प्रसारण भन्ने जसरी हजुरहरूको रेडियोमा प्रसारण हुन्छ यसरी तत्कालै सबै मोबाइलमा एसएमएस जाने सिममा ब्यालेन्स नभए पनि जाने र त्यो मेसेज नहेरेसम्म त्यसले जानकारी दिइराख्ने निधाको भए पनि यदि फोन तपाईँले त्यो अन गर्नु भएको फोनै अफर दिनुभयो भने त काम लागेन फोन अन गर्नु भएको छ भने तपाईँ कहाँ अब ब्यालेन्स छैन भने पनि त्यहाँ मोबाइलमा एसएमएस जाने तपाईँलाई त्यसले आवाज दिने र हेरेर अब मैले हेरेँ भन्ने खालको त्यसलाई इन्डिकेट नगरेसम्म त्यो बन्द नहुने त्यसमा जाम हुने कुरो छैन दस सेकेन्डभित्र सबै देशैभरिमा जाने अस्ति दिनको भारतमा उहाँहरूले टेस्ट गर्नुभयो दस सेकेन्डभित्र अरबभन्दा बढी जनसङ्ख्यामा पुग्यो विभिन्न भाषामा मोबाइल प्रसारण अहिले हजुरहरूले जुन रेडियो प्रसारण गर्नुहुन्छ त्यस्तै खालको मोबाइल प्रसारणको व्यवस्था छ होइन
1: नेपालमा
2: त्यो छैन थाहा छैन अब त्यो ल्याउनु अलिकति महँगो हुँदो रहेछ होइन तर जनताको जीवधन भन्दा महँगो होइन त्यो हामीले जति जीवधन जोगाउँछौँ त्यो रातसँग हिसाब गर्यो भने त्यो सस्तै पर्छ कि
1: त्यो किसिमको एउटा भयो अहिले नै चाहिँ जस्तो मोबाइलमा अलर्ट पनि आउँछ रेडियोहरूबाट पनि एकदमै धेरै प्रसारण हुन्छ यस्तो हुँदैछ जोखिम हुँदैछ भन्ने किसिमको तर मान्छेहरूले त्यति धेरै वास्ता गरिसकेको अवस्था छैन मान्छेलाई बुझाउने चाहिँ कसरी अब
2: अहिले संचार क्षेत्रबाट अत्यन्तै महत्वपूर्ण र एकदमै ठूलो सहयोग यो भएको छ हामीले पनि महसुस गरेका छौँ हरेक संचारले होइन रेडियो टेलिभिजन अनलाइन सबै संचार माध्यमहरूले चरम मौसम सम्बन्धी अवस्थालाई प्रकोप सम्बन्धी कुरालाई त्यसको सचेतना सम्बन्धी प्रसारणलाई चाहिँ एकदमै प्राथमिकता दिएर प्राइम टाइममा होइन त्यसको होम पेजमै राखेर दिइराख्नु भएको छ वास्तवमा यो एकदमै ठूलो मेहनत छ यसलाई निरन्तरता दिनैपर्छ होइन मान्छेले ख्याल गरेनन् कि अथवा सुनेनन् कि बुझेनन् कि भनेर हुँदैन यो एउटा निरन्तरता दिनुपर्छ किनभने यसको प्रभाव भएको छ कि हामीले ननापेको नदेखेकोमा यति दुःख गर्दा पनि किन यो नतिजा आएन भन्ने हाम्रो अलिकति चिन्ता हुनु स्वाभाविकै हो होइन त्यसमा के छ भने अब अलिकति सामाजिक सञ्जाल र हामीले दिएको सूचनासँग मान्छेले कसरी यसले बिहेभ गरेका छ त्यसको व्यवहार के छ कति धेरै लिन्छ कति ग्रहण गर्छ भन्ने मान्छेको यो स्वभावलाई हामीले ध्यान दिनुपर्ने देखिन्छ र मान्छेको स्वभाव के देखियो भने कुनै पनि उसमा ऊ एक मिनट दुई मिनट भन्दा अडिँदैन एकछिन सुन्छ बन्द गरिहाल्छ के गर्छ अर्कोतिर जान्छ होइन र बढी अडियो भिजुअलतिर हेरिराख्ने मनोरञ्जनमा बढी ध्यान दिने यो स्वभावहरू बढ्यो अलिक बढी उत्पट्याङ कुराहरूमा बढी ध्यान नलाग्यो अब त्यसलाई फेरि लयमा फर्काउनलाई होइन मूल बाटोमा ल्याउनको लागि चाहिँ बाल बालिकाहरूको शिक्षणदेखि लिएर कतिपय धार्मिक विश्वासका मान्छेहरू हुनुहुन्छ भने ती मान्छेहरूले यो हो है तरिका लाइन सही बाटो मार्ग यो हो भनेर अब अरू विभिन्न रणनीतिबाट जानु पर्यो
1: बाहिरी पहिरोको यदि चेतावनी आइसकेपछि त्यसपछि एउटा परिवारले तुरन्तै गर्नुपर्ने कामहरू के हुन् एकदमै छिट्टो गर्नुपर्ने
2: एकदमै महत्वपूर्ण कुरा सम्झाउनु भयो पहिलो त आफू र आफ्ना परिवारहरूको जीवको सुरक्षा पहिलो प्राथमिकता प्राथमिकता दिनु पर्यो भने के गर्ने हजुरले पहिलो प्राथमिकता आफू र आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित गर्ने सुरक्षित ठाउँमा लाने दोस्रो प्राण भएका चिज पशु वस्तु दोस्रो प्राथमिकता दिनुपर्ने अब तेस्रो चाहिँ आफूले हिँडाउन सकिने धनमा होइन अब यसमा पनि पहिले प्राथमिकता निर्धारण गर्नु पर्यो प्रकोप आइसकेपछि अपर्झटमा अब के गरौं कसो गरौं होइन पहिले निर्धारण गर्नु पर्यो हजुरले अब 30 किलो चामल बोकेर जाने कि लालपुर्जा नागरिकता गरगहना नगद बोकेर दौड्ने प्राथमिकता दिनु पर्यो 30 किलो चामल छोड्नु पर्यो गरगहना होइन लालपुर्जा नागरिकता पासपोर्ट लगायतका कागज पत्रहरू चाहिँ बोकेर जानु पर्यो पहिलो ती चाहिँ सुरक्षित ठाउँमा राखे पनि हुन्छ जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने किन त्यहाँ राख्नु पर्यो कोही अर्को आफन्त कहाँ कहीँ सुरक्षित ठाउँमा राख्यो भयो त्यो बेचेर खान त मिल्दैन
1: राख्नु भएको छ कता कता खोज्नु नपर्ने गरी
2: च्याप्प समातेर भाग्न सकिने गरी राख्नु पर्यो झटपट झोला भन्ने होइन चलन पनि छ सुरक्षित राख्नु पर्यो अब डुवान मात्रै हुने हो भने चामलहरू अन्नपातहरू माथिल्लो तलामा राख्दा भयो होइन अब तर सबैको माथिल्लो तला नहुन सक्छ हाम्रो घरबार झुपडी पनिहरू छ होइन आफू आफ्नो परिवार त्यो चाहिँ जुन सँगसँगै लिएर जान सकिन्छ त्यसपछि पशु वस्तु दोस्रोमा अनि साथ मिल्ने चिज पहिले तयार हुनु पर्यो किनभने अकस्मात यस्तो घटना आइलाग्यो भने हजुरको आधा दिमाग त हाम्रो त्यतिकै होइन विशृङ्खल भइसक्छ अरू बाँकी रहेको सोचले कति काम गरिन्छ होस आवाजमा त्यसलाई पहिले तयार हुनु पर्यो आफूले पहिल्यै बाढी नआउँदाखेरि नै मैले के कति सामान चाहिँ कति समयमा कहाँ सुरक्षित ठाउँमा पुर्याउन सक्छु फलानु ठाउँ सुरक्षित छ भने त्यहाँ म कति समयमा पुग्न सक्छु भनेर आफूले अभ्यास गर्दा पनि हुन्छ
1: त्यस्तो कसैको चाहिँ मेसेज आयो बाढीको लागि, मान्यो बाढी आउँदैछ आउन सक्छ भनेर मेसेज आयो भनेदेखि त्यस पछाडि नजिकै खोला छ भने खोलामा गएर कुद्दै हेर्ने अनि मात्रै आउने पनि चलन देखियो, त्यो गर्ने कि पहिले आफ्नो चाहिँ
2: एकदमै खराब छ, यसलाई हामीले अब कसरी सुधार्ने? एसएमएस पठायो, एक दुईवटा फोटोहरू हजुरहरूले पनि देख्नुभयो होला, एकदमै बुझ्ने मान्छेहरू भएको भन्ने हामीलाई लाग्छ। जस्तो चितवनको नानगाड भयो, नारायणीमा बाढी चाहिँ खतरा तहभन्दा माथि गयो भने एसएमएस पठाएपछि जुम्मे बाढीहरूलाई नारायणी क्षमता कति हो के हो झन् ठुलो विपद हुने जोखिम देखिन्छ। अनि यो चाहिँ मैले खालि उदाहरण मात्रै भने यस्तो धेरै ठाउँमा छ। अनि बाढी ठुलो आयो भनेपछि दाउरा खोज्नेहरूको भिड, माछा खोज्नेहरूको भिड हुँदैन। यसमा चाहिँ व्यक्तिगत सुरक्षालाई एकदमै ध्यान दिनु जरुरी छ। हामीले जोखिमलाई एकदमै अनदेखा गरिरहेको र अहिलेका धेरै मृत्युहरू जोखिमलाई अनदेखा गरेरै भएका छन्। आग्रह गर्नुपर्ने विषय चाहिँ सेवा क्षेत्रलाई पनि छ। जस्तो सड़कमा यातायातका चालकहरू, सहचालकहरू, गाडीका मालिकहरूलाई अब अरू विभिन्न कारणहरू होला नि, आर्थिक कारणहरू, तर जोखिम मोलेर यात्रा गर्ने गराउने काम चाहिँ नगरिदिनु, किनभने प्राण गएपछि त सकिहाल्यो, घाटा त परिपूर्ति हुन सक्छ तर शरीर गयो मान्छेको भने फर्केर आउँदैन नि। त्यही भएर हामीले यातायात क्षेत्रलाई उहाँहरूकै सुरक्षाका लागि हामीले सजग गराउनु पर्ने, हजुरहरूले पनि यातायात क्षेत्रका मालिकहरू, साईहरू, चालकहरू, सहचालकहरूसँग यसरी छलफल गर्ने, उहाँहरूका अनुभवहरू सुनाउने गरिदिनुभयो भने सायद त्यो क्षेत्रले पनि अलिकति सजग हुन्छ। कि
1: हामी विपद व्यवस्थापन बारेका जानकारी नाथ भण्डारीसँग बजेट नेपालमा कुराकानी गरिरहेका छौँ। अहिले हामीले गर्दै गएको कुराहरूलाई जोड्दै व्यक्ति र परिवारको पूर्व तयारीको बारेमा अलिकति जानकारी दियौं। बाँसु पहिरोको सरदर एउटा समय हुन्छ, यो समयमा आउँछ अथवा धेरै पानी परेपछि अब आउँछ भनेर सामान्यतया अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा मनसुन सक्रिय हुनु अघि नै एउटा परिवारले गर्मी र बाढी पहिरो दुवैका लागि चाहिँ कस्ता किसिमका तयारीहरू अब गर्नुपर्छ, किनकि हामी ठ्याक्कै सम्मुखमा आएका छौँ।
2: एउटा त अघि हामीले थोरै कुरा भनौँ, आफ्नो सरसामानहरू आदि इत्यादि सुरक्षित ठाउँमा राख्ने। यदि एकदमै जोखिम ठाउँमा बसिराख्नु भएको छ, जस्तो अस्थायी रूपमा काम गरेर बसिरहेको मान्छेहरू हुनुहुन्छ नि त, जलविद्युत आयोजना छ भने खोला किनारमै हुन्छ, सड़क बनाउने क्याम्पमा हुन्छ, त्यो पनि जोखिमयुक्त ठाउँमै बसेको हुन सक्छ। अब कोही आर्थिक सामाजिक कारणले खोला किनारमै जोखिमयुक्त ठाउँमा बस्नुभएको छ भने बर्खा अवधिभरि सुरक्षित ठाउँमा गएर बस्न पनि एउटा विकल्प त्यो हुन सक्छ। कतिपय पालिकाहरूले चाहिँ एकदमै जोखिममा भएका समुदायको लागि गाउँ बेसी सर्ने अथवा बर्खामा अरू उद्धार गर्न पनि सकिने अवस्था छैन भने सुरक्षित ठाउँमा डेरै राखेर बस्नलाई पनि उत्प्रेरणा गरेको छ, त्यो एउटा गर्न सकिन्छ। दोस्रो, आफू छिटै सुरक्षित ठाउँमा जानको लागि चाहिँ पूर्व सूचनासँग चनाको हुनु पर्यो। हरेक दिन 11:55 नम्बर जहाँ फोन गरेको पैसा लाग्दैन त्यहाँ सोधेर म फलान ठाउँबाट बोल्दैछु, फलानु नदीको किनारमा छु, यहाँ पानी कति पर्नेवाला छ आज भोलि पर्सि अथवा बाढी आउने समय आउन छ कि छैन भनेर सोध्न सकिन्छ। 11:49 फोन गरेर पनि सोध्न सकिन्छ, त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयहरू प्रहरी कार्यालयहरूले उठाउनुहुन्छ। होइन, आवश्यक पर्यो भने तुरन्तै उद्धार गर्न पनि त्यहाँबाट सजिलो हुन्छ। होइन, एउटा यो मौसम सम्बन्धी जानकारी पनि लिइराख्नु पर्यो, सरसामानहरूलाई सुरक्षित ठाउँमा राखिरहन सकिन्छ, किनभने बाढी त दिनदिनै र आउँदैन। अझ भन्यो भने हामी यहाँ त बर्सेनी पनि नआएर एक दुई वर्ष बिराएर आएको अवस्था छ, त्यो पनि नआओस्, त्यो पनि नआओस् भन्ने कामना हो, तयारी गर्न सकिन्छ। एकदमै जोखिमयुक्त ठाउँ छ भने त बर्खाभरिलाई छोड्नु पनि त पर्यो नि त, पहिल्यैदेखि चलेको चलन, गाउँ बेसीको चलन छ, यात्रा गुन्सा छ, एकदमै जाडो भयो, हिमालको मान्छेहरू तल झर्नुहुन्छ भने अब बाढी छेउको मान्छेहरू अलिकति सुरक्षित ठाउँमा गएर त बस्नु पर्यो नि त। त्यति चाहिँ सरकारले पनि र सम्बन्धित समुदाय परिवारहरूले पनि गम्भीर रूपमा लिनुपर्छ।
1: अघि पनि चर्चा गर्यौं त यही कुरा अलिकति जोडे मैले, अति आवश्यक छ भनेर मेसेज आइसकेपछि अथवा कसैले खबर गरिसकेपछि अथवा कोही गराइसकेपछि पनि हत्तपत्त घर छोडिहाल्न मान्छे नमान्ने क्रम अहिले पनि बाँकी नै छ भनिन्छ। यस्तो अवस्थामा चाहिँ उनीहरूलाई कसरी बाहिर निकाल्ने त?
2: एउटा उहाँहरूको के रहेछ भने, हाको जुन सम्पत्ति छ त्यो सुरक्षित हुँदैन कि, यहीँ बसे भने म जोगाउन सक्छु कि भन्ने, त्यो एउटा कारण हो। दोस्रो, उहाँहरूलाई त्यो विश्वास, यति ठुलो नआउला घट्ला लै चाहिँ नहाल्ला भन्ने खालको, जुन चाहिँ अघि हामीले भने अलिकति व्यवस्था, अलिकति बेपरवाही, असावधानी, त्यो रहेछ। यो दुईटा कुरालाई हामीले चाहिँ अब कन्भिन्स गर्नु पर्यो, हुनुहुन्न र कन्फर्म जोखिम छ भने त बल प्रयोग गरेर पनि निकाल्नु पर्यो, उहाँलाई जोगाउनु पहिलो प्राथमिकता हो।
1: एडिसमा वृद्ध वृद्ध अपाङ्गता भएका व्यक्तिहरू छन् भने उनीहरूलाई चाहिँ त्यहाँको समुदाय त्यहाँको परिवारले कसरी व्यवस्थापन गर्ने?
2: महत्वपूर्ण पाटो छ, तर व्यवहारमा वस्तु देखियो भने उहाँहरू नै छुट्न सक्ने सम्भावना बढी देखियो। दुई चारवटा घटनामा चाहिँ वृद्ध वृद्धाहरू अपाङ्गता भएकाहरू त्यहीं छुटेका नलएर अनि ज्यान गएको त्यस्तो घटनाहरू पाइयो होइन। त्यसले गर्दा पूर्व सूचनाको तहहरू छ, एउटा सजग हुने तहमा खबर आउँछ हामीलाई अवसर समय हुन्छ प्रसङ्गै, त्यसपछि चेतावनी तह हुन्छ, त्यसपछि खतरा तह हुन्छ। तीन तहको जानकारी पाइन्छ, कहिलेकाहीँ तीन तहको नभएर 81 अपर्झट हुन सक्छ अर्को कुरा हो। नत्र सामान्यतया जहाँ पूर्व सूचना प्रणाली अलिक व्यवस्थित क्षमतावान सक्षम छ त्यहाँ तीन तहको जानकारी

0: लगभग पुग्यो उहाँहरू सक्नुहुन्छ, बाँकीलाई पहिले गर्नु र कतिपय जस्तो भरि बर्खा लागिसकेपछि बाटो बन्द हुन्छ, कलाकौसा बढेर कच्ची बाटाहरू छन्, त्यहाँ उद्धार गर्न पाइँदैन, त्यस्तो छ, नजिकै अरू स्वास्थ्य आदि छैन भने त्यतिखेरको चाहिँ जस्तो सानो बच्चा भएका अथवा गर्भवतीहरू अथवा स्वास्थ्य स्थिति जोखिम भएका मान्छेहरू त पहिले सुरक्षित ठाउँमा सरेर बस्दा पनि राम्रो, किनभने घटना घटिसकेपछि उहाँहरूले उद्धार पाउन गाह्रो हुन्छ नि त।
1: हामी विपद व्यवस्थापन विज्ञमा फन्डेसन कुराकानी गरिरहेका छौँ। हामी अब स्थानीय सरकार र समुदायको भूमिकाको बारेमा कुरा गरौँ। हामीले हुन त अहिलेसम्म यो गर्ने भन्ने कुराहरू कतै न कतै स्थानीय सरकार र समुदायसँग नै जोडिएको छ र संघीय सरकारले पनि गर्नुपर्ने कुराहरू छ, तर यो स्थानीय सरकार र समुदायलाई नै केन्द्रित गर्दा चाहिँ विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कतिको हुन्छ, ऊ नजिकको सरकार हो, गर्मीको व्यवस्थापन र यो बाहेक पहिरोको व्यवस्थापनको लागि चाहिँ स्थानीय सरकारहरू अहिले कतिको तयारी भएको देख्नुहुन्छ तपाईँले?
0: फलफल चर्चाका हिसाबले अब चर्चामा आएको छ विषय, तर जुन एकदमै सशक्त तयारी हुन्छ नि त्यो चाहिँ एकदमै कम छ कि, कुरा भएकै छ, चर्चा भएको छ, छलफल भयो भन्ने होइन, छलफलले त भएन नि त, छलफल त गर्नु पर्यो सुरुवात त्यहीँबाट हुने होला, तर अरू तयारीहरू चाहिँ अब कम देखिन्छ। यस्तो गर्ने हुँदैछ भने उहाँहरूले त्यो विद्यालयमा बिदा दिने बाहेक अर्को उपाय केही भएको छैन। गर्मी त यो वर्ष मात्रै होइन, वर्षौंदेखि हुँदै आएको, तिनको सानो भएको विद्यालय परिवर्तन गर्नुपर्थ्यो, विद्यालयमा कुलिङ कुराहरू गर्नुपर्थ्यो होइन, यस्ता कुराहरू एकदमै एग्रेसिभ ढंगले भएको अवस्था छैन। र अब गर्मी छेक्न सकिँदैन, सामना गर्नको लागि जुन तयारी गर्नुपर्ने हो त्यो प्रभावकारी रूपमा हुनु जरुरी छ। त्यहाँको स्वास्थ्य शाखा, त्यहाँको शिक्षा शाखा, त्यहाँका कर्मचारी, निजी क्षेत्रको प्रोफेसनल होला, उद्योगी, व्यवसायी, किसान, यो त सबै लाग्नु पर्यो नि त आफ्नो क्षेत्रबाट। त्यो अभियान होइन, त्यो खालको मोबिलाइजेसन चाहिँ स्थानीय तहबाट भएको छैन। दुईवटा क्षेत्रमा काम हुनुपर्छ जस्तो लाग्छ मेरो अध्ययन र अनुभवबाट। एउटा संघीय क्षेत्रमा मौसम यस्तो हुँदैछ होइन, चरम अवस्था हुँदैछ, अति गर्मी हुने अवस्था छ, बाढी पहिरो बढ्ने अवस्था,
2: बीबीसी नेपाली सेवाको साझा पक्षबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जिन्जी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कार्यवाहीका सिफारिश, तर कार्यान्वयन हुनेमा किन आशंका,
3: सिफारिश कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउटमा पर्नु पनि म भन्न चाहन्छु। विगतको अनुभवले गर्दा
2: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
4: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
2: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमिनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुएस जापापेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचार

0: शर्मा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लिटर सन् 1999 देखि 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 वटा शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डढेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। झिन्झी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्य दर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन, यो थ्री अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुने मात्रै कसैको दबाव नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानवाधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
2: अब अहिलेको चाहिँ यही आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जिन्जी आन्दोलनका सन्दर्भमा यसअघि घोरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग। चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचित भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट। बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
3: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
3: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 अमेरिकी डलर पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको हो 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै 100 अर्ब डलर वा 150 खर्ब रूपियाँ भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वागले
3: फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन रु 58 अर्ब र प्राथमिक सन्तुलन रु 9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरै जसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिबिम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
4: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा संचिति छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्स नै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ, होइन? त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
4: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै नीति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
0: नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ। उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षमा गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
4: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले विभिन्न कारणले अब कसको के गल्ती छ भन्दैन, तर जेएनजी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द अथवा राजनीतिक संक्रमण काल भन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको, तर तपाईँले बैंकिङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इमिडिएट गर्छ। अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छन्? त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, 3/4 जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ सुन्न सक्दैन। किन मैले भने सरकारले आर्थिक अध्यादेशलाई केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स यो निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भयो, त्यस कारणले उहाँहरू लिएको अर्थतन्त्रको
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ, होइन? त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहायता दिने अवस्था छ कि छैन?
4: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस्, होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने भने उद्यमीलाई उत्साहित गर्नु होला, तर फेमिलीको कन्जम्पसनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी त्यहाँ धेरै छैन. त्यसको तथ्याङ्क अलि राम्ररी विश्लेषणै गर्नुपर्ने छ. त्यो छुटको फाइदा कसले लिन्छ त्यो गर्नुपर्ने.
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्. इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रस एधानम घेब्रेससले बताएका छन्. बीबीसी विवरणमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
5: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए. इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ. सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ. टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए. कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदै त आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश। यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गणेश सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिङ गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंड नगरपालिक पांच सलेरी सुल खुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब हमारा सेवा प्रेस संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल लेटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट होर्डिंग बोर्ड फोटो जर्सी प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट छपाई गई साथ ही स्टेशनरी का सामान होलसेल मूल्य में पाइन दिव्या कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट प्रीमियर कंपनी को सब खाल तार पाइन सीवी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण सीजी कंपनी को फ्रिज डिफ्रिज वाशिंग मेसिन माइक्रोवन नुहाने गीजर गैस चूलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकॉपी मेसिन झाल ढोका में लगने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाने सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइन का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मेसिन कंपनी के मूल्य में पाइन ये सब मरम्मत कर गैस वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर कर सल्लेरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशॉप गैस सिलिंडर गैस चूलो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत कर पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203389 0385203060 मोबाइल नंबर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिंटिंग प्रेस सल्लेरी सुन खुम्बु
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: हाम्रो के दोष सर पक्रिनु भएको सर
4: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
5: हामी त जन्ती गएका त हौ नि सर
4: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टा जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
3: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
4: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
5: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
4: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
6: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
6: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन?
6: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
6: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
8: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
7: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
8: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
7: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
9: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
7: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684418।
8: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु।
9: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: मरेँ के हो
3: हेर त रगतै रगत भयो छ्यामा त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो बेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
1: नेपाल सरकार विज्ञापन बोर्ड
6: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
7: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाणपत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

tego dnia, a ręce kłysła, jeszcze i ma.

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको. ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं. तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ.
13: सवारी साधनको इन्जिन र चेसिस रोपनी सम्बन्धी सूचना. आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ.
14: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर.

I'm not going to be a man of

的车，心加油加油，最好的加速，干杯吧酒，干杯吧酒，干杯吧酒，干杯吧酒，干杯吧酒，干杯吧酒。

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो हे यतिकै पत्ते हाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्ते हाल्नु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले नै लागिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
2: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँ दिदी बरु सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843349696 र 9861313472 आन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु आधार छ टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभयो।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मीठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।